0: साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
1: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
2: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

0: हार्दिक शुभकामना।
1: विजया दशमी, शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतिश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहनी बैतिश्वर गांवपालिका र दोलखा जिलावासी एवं समस्त नेपाली हरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानी को कृपाले सबैको घर आँगनमा खुशियाली छाओस्, यही शुभकामना।
0: राजकुमार श्रेष्ठ, बैतिश्वर गाउँपालिका वडा नम्बर 8, सिपी गाउँ दोलखा। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494412020।
0: धुलेखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका २ जुन

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: 婆干嘛呢？
1: विजया दशमी तथा शुभ दीपावली को पावन अवसर में इस जिरी नगरपालिका निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरू समस्त जिरी नगरवासी राजनीतिकर्मी जनप्रतिनिधि पेशाकर्मी शिक्षक बुद्धिजीवी लगायत दोलखा जिलावासी एवं देश विदेश में रहनु भएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
0: मित्र बहादुर जिरेल नगर प्रमुख कृष्णमाया खड्का बुढाथोकी उप प्रमुख एवं राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत तथा जिरी नगरपालिका परिवार दोलाखा।
2: श्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड को 29 साधारण सभा सम्बन्धी सूचना।
1: इस सहकारी संस्था लिमिटेड को मिति 2083 साल साउन 31 गते बसेको संचालक समिति को बैठक को निर्णय अनुसार संस्था को 29 साधन सभा तपसील को प्रस्ताव माथि छलफल करी संपन्न करने कार्यक्रम रहेको हुँदा निम्न मिति स्थान र समयमा क्षेत्रगत रूप में आफूलाई पाएको पर्ने इकाई में उपस्थिति का लागि सम्पूर्ण शेयर सदस्य वृद्ध सदस्य बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौं।
2: साधारण सभामा हुने छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को संचालक समिति को प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट पारित 2082-83 को बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
2: साधारण सभा हुने मिति समय र स्थान
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म
2: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
2: नोट
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको साभा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
1: सुजन कुमार सार्की सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा।

0: हार्दिक शुभकामना। विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा यस कारिन्चोक गाउँपालिका निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू राजनीतिक कर्मी जनप्रतिनिधि पेसा कर्मी शिक्षक बुद्धिजीवी लगायत समस्त दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। अर्जुन प्रसाद शिवकोटी अध्यक्ष, कुलबहादुर बुढाथोकी उपाध्यक्ष एवं कालिचोक गाउँपालिका परिवार दोलाखा।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।
3: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भिमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भिमेश्वर नगरपालिका परिवार दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
2: सामुदायिक देशैभरिका सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 28 गते बुधबार, अक्टोबर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको चतुर्थी तिथि, विश्व गुणस्तर दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: दशैंका लागि घर फर्किनेहरूको सीमा नाकामा लर्को पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्ग्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी।
2: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायकमा कार्यवाही, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी।
1: भोटेकोशी बाढ़ेपछि रसुवाको केही विद्यालय ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट हजार भन्दा बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्क्रब टाइफसको संक्रमण।
2: अमेरिकाद्वारा रूसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो बनाइएको घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने यूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै।
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालको लगातार दोस्रो जीत, शनिबार क्यानाडासँग खेल्ने, नेपालमा पहिलो पटक व्हील चेयर रग्बी विकास प्रशिक्षण शुरू।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग।
2: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने, तर प्रदेशहरूले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखे। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरे कै कारण संहिताप्रति घृणता बढ़िरहेको समेत आरोप लगाएका छन्। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारको केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाई छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए। प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरूरी रहेको समेत सन्देश दिइएको छ। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको समेत मुख्यमन्त्रीहरूको गुनासो छ। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती, कर्मचारी, वन लगायतका कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ। संघकै कारण अझै प्रदेशहरू स्रोतको सीमितताले गर्दा संघको अनुदानमा निर्भर हुनुपर्ने बाध्यता समेत रहेको उनीहरूको भनाई थियो। तर संघीय सरकार वित्तीय संघीयता कार्यान्वयन गराउन अझै उदासीन रहेको उनीहरूले आरोप समेत लगाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय सरकारसँग गुनासो पोखेर आरोप लगाउन नभई संविधानले सुनिश्चित गरेको अधिकार लिने सातवटै प्रदेशको साझा धारणा भएको समेत कार्यक्रममा बताउनु भएको थियो। उहाँले संघीयताका लागि संविधानलाई सधैँ कलर ब्यान्डिङ बनाएर राखिरहन नहुने समेत भन्दै उहाँले अधिकार हस्तान्तरण नभएमा मात्रै आत्मनिर्भर बन्न साझा धारणा बनाएर अगाडि बढ़ने समेत बताउनु भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा भएको मुख्यमन्त्री बैठकले बुझाएका 17 बुँदे साझा धारणाहरूमा अहिलेसम्म एउटा पनि कार्यान्वयन नभएको भन्दै संघीय सरकार संघीयता कार्यान्वयनमा पूर्ण उदासीन रहेको समेत आरोप लगाउनु भएको थियो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान संघले दिएका अधिकार समेत संघले हस्तान्तरण नगरेको र वित्तीय तथा प्रशासनिक अधिकारलाई समेत संकुचित बनाएको बताउनु भएको छ। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अधिकार वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै प्रदेशहरू बीचमा प्रभावकारी काम अगाडि बढ़न सक्ने समेत धारणा राख्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले संहिताबारे फैलाइएका भ्रम चिर्न उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले जिम्मेवारी फरक फरक भए पनि सबै प्रदेशको उद्देश्य संघीयता बलियो बनाउने भएकाले पनि यसलाई सबैले साझा धारणा बनाएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा छ प्रदेशका मुख्यमन्त्री, सातै प्रदेश सचिव, योजना आयोगका उपाध्यक्ष, प्रदेश न्यायाधिवक्ता लगायतका सहभागी हुनुहुन्छ। सम्मेलनले सबै प्रदेशका साझा समस्या पहिचान गरेर कानूनी तथा प्रशासनिक अवरोध हटाउने र संघीय सरकार समक्ष संयुक्त माग प्रस्तुत गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ।
1: अब बड़ा दशैंको प्रसंग, नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीको अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घर घरका पूजा कोठाहरूमा नवदुर्गा भगवानीको चौथो स्वरूप कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ। आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्मांडा तथा सृष्टिको आदि स्वरूपा र आदि शक्ति देवी भन्ने गरिन्छ। उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास रहेको छ। आठवटा हात भएकी यी अष्टभुजा देवीको वाहन सिंह हो। यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, वान, कमल, पुष्प, अमृत, पूर्ण कलश, चक्र र गदा तथा आठौं हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ। देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुईवटा घड़ा समेत लिएको र त्यसै अनुसार आस्था बढ़ेको धर्मशास्त्रविदहरूले बताउने गरेका छन्। यसैबीच असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रिएको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़ थियो। अटो रिक्साको चर्को आवाज छ, गाडीका हर्न र यात्रुहरूको कोलाहल छ। भारतको रूपैदिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिनेहरूको भीड़ बढ़ेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैंका लागि बाहिरिने यात्रुहरूको संख्या बढ़ेको छ। कतै कतै ट्राफिक जाम देखिएको छ र धेरै ठाउँमा सड़क सहज बनेका देशभरका विभिन्न सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जानेहरूको संख्या पनि बढ़िरहेको छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा बढ़ी ट्राफिक जाम कलंकी नागरुङ्गा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढेर जाने यात्रुहरू पनि दिनहुँ बढ़िरहेका छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बढ़ी बाहिरी रहेको गोंगबो स्थित नयाँ बस पार्क संचालन गरिरहेको लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनुभयो। घटस्थापनाका दिन आइतबार 8,526 गाड़ीमा 52,827 यात्रु बाहिरिएका छन्। सोमबार 8,613 सवारी साधनमा 56,809 जना यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ। घटस्थापनाको अघिल्लो दिन 24 असोजमा भने 44,522 यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ। आरूघाटमा भने बेली ब्रिज बन्न थालेको छ। बूढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोरखाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः संचालन गर्न सरकारले तदारूकता देखाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसै बीच यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो एउटा सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालक र बस धनीलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिएको हो। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाई को कमी, बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रीले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकहरूलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडबाडका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन पनि भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको पनि विभागका महानिर्देशक रितेश कुमार साक्यले बताउनुभयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सल्यान मास्क अफ टाइपस नियन्त्रणका लागि जनचेतना पहिलो प्राथमिकता।
4: क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कड़ा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौं।
1: प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
5: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
5: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
5: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
2: सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको भित्रपृष्ठमा रसुवाको स्कूल ललितपुरमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर प्रकाशित छ। बाढ़ीबाट विस्थापित विद्यार्थीलाई पढ़ाउन रसुवाको हाकु बेसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ। अन्य 7 विद्यालयका विद्यार्थी काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयमा भर्ना भएका छन्। त्यस्तै भित्रपृष्ठमा महिला हिंसाको आरोपमा सांसद सुनारमाथि राष्ट्रपाल थालो अनुसन्धान, चुपचाप सुरक्षा संयन्त्र शीर्षकको अर्को खबर जयसिंह महरा र गौरव पोखरेलले लेख्नु भएको छ। सांसद तथा केन्द्रीय सदस्य दुवै पदको हैसियतमा कुनै पनि कार्य नगर्न खगेन्द्र सुनारलाई राष्ट्रपालले निर्देशन दिएको छ। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनार ले के गर्नुभएको छ भने सांसद सुनाले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको जनआस्थाको समाचारले दावी समेत गरेको खबरमा उल्लेख छ। त्यस्तै व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास सार्टफेयर शीर्षकको अर्को खबर प्रकृति दाहालले लेख्नु भएको छ। 30 असोजसम्म सार्ने भनिए पनि आजसम्म मात्रै लागू हुने गरी दशैंसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी थालिएको निगमको दावी थियो, तर व्यवस्थापन गर्न नसक्दा ग्यास सार्ने कामलाई आजदेखि रोक्ने खबरमा उल्लेख छ। त्यस्तै थाइल्याण्डको पर्यटन प्रबन्धन रोक्ने व्यवसायको चेतावनी शीर्षकको अर्को खबर प्रकाशित छ। भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्रावल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको आरोप समेत लगाइएको छ। थाइल्याण्डको पर्यटकीय भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्रावल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएशन अफ टूर एण्ड ट्रावल नाटाले उक्त मुलुकको पर्यटन प्रबन्धन रोक्ने चेतावनी समेत दिएको छ। भिसा स्वीकृत हुनु अघि नै हवाई टिकट र होटल बुकिङको पूर्ण भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्री तथा पर्यटक व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपाल टूर एण्ड टिकट बिक्री गर्ने एजेन्सीहरूको छाता संगठन नाटाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। खबरमा उल्लेख गरिएको छ।
1: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा महामन्त्रीको परिणाम आउन थाल्यो, कतिवटा यसलाई फेरि सुन्नुहोला। सह महामन्त्रीको परिणाम आउन थाल्यो, खतिवडा शिवाकोटी गौतम लामा र शाही निर्वाचित शीर्षकमा खबर छापिएको छ। कांग्रेसको नयाँ कार्य समितिका लागि 5 दिनदेखि मतगणना चलिरहेको छ। 23 असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भए लगत्तै शुरू भएको हो। हालसम्म सभापति उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। सह महामन्त्रीको अन्तिम परिणाम आउने क्रम शुरू भएको छ। सह महामन्त्रीमा खुला दुई सहित 9 क्लस्टरबाट 11 जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा भने होल्ड गरेको छ। उनी विरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परे पनि औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जानकारी दिएको छ। बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा गुरूङको प्रस्ताव, प्राकृतिक विपदको क्षेत्रीय संयन्त्र बनाऊ शीर्षकमा खबर छ। गृहमन्त्री सुधन गुरूङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपद व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो। भारतीय गृहमन्त्रीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको खबरमा उल्लेख गरिएको छ। देशभरका अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने तयारीको बारेमा नवराज मैनालीले लेख्नु भएको छ। मुद्दाको कार्यबोझका आधारमा देशभरका जिल्ला र उच्च अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढ़ेको हो। उच्च अदालतमा 28 र जिल्ला अदालतमा 104 दरबन्दी थप्न सिफारिश भएसँगै कार्यान्वयनका लागि उच्चस्तरीय समिति पनि गठन गरिएको छ। 12 वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाश अघि स्वत एक तह बढ़ुवाको प्रस्ताव पनि गरिएको छ। 4 वर्षमा 100% मुद्दा बढ़ेको पनि उल्लेख गरिएको छ। सरकारी काममा झन्झटिलो प्रक्रिया, क्षतिग्रस्त जलविद्युत पुनर्निर्माण गर्न 13 निकाय धाउनुपर्ने बाध्यता शीर्षकमा अर्को खबर पनि छापिएको छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। दशैंमा दशा बनेर आएको बूढ़ी गण्डकी शीर्षकमा अर्को खबर पनि छापिएको छ। धादिङबाट अर्जुन श्रेष्ठले यो खबर लेख्नु भएको हो। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति शीर्षकमा एम बमले लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। अनि पोखरा आइपुगे दशैंका भेडा च्याङ्रा शीर्षकमा रोहित राज पराजुलीले लेख्नु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न स्थानमा भएको सड़क अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा च्याङ्रा पोखरा पुगेका हुन्। बड़ा दशैं र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा च्याङ्रा पोखरा ल्याउने गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने बागमतीका उद्योगमा 13.25 अर्ब कर्जा लगानी शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। निजी क्षेत्रले खर्बौं रूपियाँ लगानीमा उद्योग स्थापना गरे पनि ती पूर्ण क्षमतामा अझै सञ्चालन हुन नसकेको पनि उल्लेख गरिएको छ। दशैं मान्न फर्किने परदेशीको लरको शीर्षकमा गणेश विशुले लेख्नु भएको बाँकेको खबर छापिएको छ भने गोर्खापत्र दैनिकको भित्री पन्नामा ग्यास भण्डारण गृह निर्माणको अध्ययन शुरू भएको बारेमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारण गृह निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढ़ाएको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनले पनि नचेतेको सुदूरपश्चिम, चार महिनादेखि बजेटमा भागबन्दाको हन्ताप शीर्षकमा मुकेश चौधरीले धनगढ़ीबाट लेख्नु भएको छ भने असोजमा मात्रै वाणिज्य बैंकहरूको कर्जा विस्तार 60 अर्ब नाग्दै गरेको बारेमा अर्को खबर छापिएको छ। कोशीमा डेंगीबाट हजार भन्दा बढ़ी प्रभावित भएको बारेमा अमर खड्काले इटहरीबाट नागरिक दैनिकको भित्रीपन्नामा लेख्नु भएको छ। 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1016 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। गोर्खापत्र दैनिकमा भने विद्युतीय तार वन्यजन्तुलाई धराप शीर्षकमा वसन्त पराजुलीले नारायणगढ़बाट लेख्नु भएको खबर छ। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजनन मार्फत 33 छावा जन्माउन सहयोग पुर्याएको रोनाल्डोको नामको जंगली भाले हात्ती गत असोज 3 गते विद्युतीय धरापमा तारमा परेर मर्यो। बरण्डाभार वन क्षेत्रको कुमाल ताल नजिकै चितौन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। वन्यजन्तु संरक्षणका लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञहरूले सुझाव दिएको उल्लेख गरिएको छ। भित्री पन्नामा 2 अध्यादेश जारी भएको बारेमा खबर छ भने आर्थिक वृद्धि दर 5.40% रहने बागमती प्रदेशको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएले अमेरिकाले रूस डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने दावी गरेको छ। इरान युद्ध शुरू भए यता इन्धनको मूल्य उल्लेखनीय रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रूसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेश मन्त्रीले भने युक्रेनमाथि रूसको आक्रमणको जवाबमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसले डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र फ्रान्समा विद्यालय शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा गरेको प्रदर्शन तीव्र रूपमा अगाडि बढ़ेको छ। प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी हुनुभएको छ। विद्यार्थीले आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी, मजदूर संगठन र वामपन्थी राजनैतिक दलहरूले समर्थन गरेको समेत बताएका छन्।
1: साझा खबरमा अब खेल खबर। रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लीग दुईमा हिजो घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको छ। यो सँगै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ। रोहितले 61 रन बनाउनुभयो भने करणले इनिङ्सको अन्त्यतिर 16 बलमा 40 रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कट स्थित अल एम्रेत क्रिकेट मैदानमा निर्धारित 50 ओभरमा 8 विकेट गुमाई 263 रन बनायो। नेपालले जवाफमा ओमानलाई 40 ओभरमै 150 रनमा अल आउट गरेको थियो। नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको छ। आईसीसी विश्वकप लीग दुईमा अब एक जीत पाए नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने कान्तिपुर दैनिकमा विनोद पाण्डेले लेख्नु भएको खबरमा उल्लेख छ। 12 नेपालगंज म्याराथन 12 मंगिरमा हुने भएको छ। म्याराथनमा 12 विधामा दौड़ समावेश गरिएको छ। स्थानीय बीपी चोकबाट शुरू हुने पुरूष खुला फूल म्याराथन, महिला खुला 21 किलोमिटर 10 किलोमिटर महिला तथा पुरूष खुला, 5 किलोमिटर पुरूष र महिला खुला, 5 किलोमिटर छात्र छात्रा, 3 किलोमिटर कर्पोरेट रन एण्ड किड्स रन, व्हीलचेयर रन, 2 किलोमिटर फेमिली रन र 3 किलोमिटर रन अल विधा समावेश गरिने आयोजक नेपालगंज म्याराथनले जानकारी दिएको छ।
2: स्कोप टाइफस नियन्त्रणका लागि जनचेतना आवश्यक रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: साझा खबरमा अब स्कप टाइफस नियन्त्रणका लागि जनचेतनाको आवश्यकताको कुरा सल्यान जिल्लाका विभिन्न स्थानीय तहमा गरी 600 भन्दा बढ़ीमा स्कप टाइफसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण हालसम्म 9 जनाको मृत्यु भइसकेको छ डेढ़ महिना अघि दार्मा गाउँपालिकाबाट देखिएको संक्रमण अहिले जिल्लाका 7 भन्दा बढ़ी स्थानीय तहमा फैलिएको छ
8: सल्यानको छत्रेश्वरी गाउँपालिका दुई दह खोलाकी 51 वर्षीय नन्दा घरतीलाई ज्वरो टाउको दुख्ने शरीर दुख्ने लक्षण देखा परेपछि श्रीनगरमा रहेको निजी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस संक्रमण पुष्टि भयो स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँलाई उपचारका लागि नेपालगंज लगिएको थियो उपचारका क्रममा नेपालगंजमा उहाँको मृत्यु भएपछि अहिले परिवार शोकमा छ नन्दा घरतीका छोरी तुलसा रावत
9: मम्मीलाई चाहिँ 7 दिन जति ज्वरो आउने हातको रगत कति खाने बक्सिरामा चाहिँ डाक्टरले धेरै डाक्टर आउने भयो
8: ज्वरो टाउको दुख्ने शरीर दुख्ने लक्षण देखा परेपछि श्रीनगरमा रहेको निजी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस संक्रमण पुष्टि भयो स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँ

0: नन्दा लगायतका नौ जनाको झण्डै तीन महिना यता मृत्यु भएपछि अहिले सल्यानका गाउँघरमा समेत त्रासको अवस्था छ। ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र अत्याधिक कमजोरी हुने समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढेको छ। बागचौर नगरपालिका एघारकी मीना खड्का: विज्ञहरूका अनुसार स्क्रब टाइफस संक्रमित मुसामा पाइने सुस्मा माइट अर्थात सिगरको टोकाईबाट मानिसमा सर्छ। खेतबारी, घाँस तथा झाडीमा काम गर्दा पूरा बाहुला भएको कपडा वा प्यान्ट लगाएर तथा सम्भव भएसम्म किरा भगाउने स्प्रे प्रयोग गर्न स्वास्थ्य कर्मीले सुझाव दिँदै आएका छन्। जनस्वास्थ्य अधिकृत तारा रिजाल:
1: एकदमै सामान्य औषधि, सामान्य एन्टिबायोटिकबाट निको हुन्छ, तर अलिकति बाहिर बाहिर चाहिँ यो प्रोटोकल नजानेको क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा, प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
0: 4000 भन्दा बढीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या सबैभन्दा बढी 262, कुमाक गाउँपालिकामा 76, छत्रेश्वरी गाउँपालिकामा 28, चौर नगरपालिकामा 180, कपुरकोटमा 54, बनगाड कुपिण्डे नगरपालिकामा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 50 भन्दा बढी जनामा संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेत:
2: हामी सचेत रहेका छौँ, स्वास्थ्य कर्मीलाई अलर्ट राखेका छौँ, 68 स्वास्थ्य संस्थाहरू चेक जाँचको व्यवस्था गरेका छौँ, औषधिको पनि पर्याप्त मात्रामा प्रदेश सरकारबाट पनि मागेका छौँ।
0: संक्रमण र मृत्यु दर बढेपछि किटजन्य रोग नियन्त्रक महाशाखा टेकु र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएको छ। टोलीले दार्मा र कुमाक लगायतका क्षेत्रमा पुगेर संक्रमणको अवस्था, सम्भावित कारण तथा जोखिम क्षेत्रबारे अध्ययन गरिरहेको छ। किटजन्य रोग नियन्त्रक महाशाखा प्रमुख हेमराज पाण्डे:
3: हामीले दार्मा र कुमाक गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्यौं, जोखिम संचार गर्ने र आम जनसमुदायलाई यसको विषयमा थप जानकारी दिनलाई स्वास्थ्य कार्यालय, कर्णाली प्रदेश सरकार, स्थानीय तहका स्वास्थ्य कर्मी साथीहरू र आम नागरिक सहित हामी सबैसँगै मिलेर स्क्रब टाइफस विरूद्धमा हामी लड्नको लागि आवश्यक तयारीका कामहरू गरिरहेका छौँ र यो निरन्तर चलिरहनेछ।
0: स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म 700 जना भन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। प्रदीप घरती मगर, CIN रेडियो शारदा, सल्यान।
4: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN-को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक:
5: दशैंका लागि घर फर्किनेको सीमा नाकामा लड्को, पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी,
4: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी,
5: भोटेकोशी बाढ़ीपछि रसुवाका केही स्कूल ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट 1000 भन्दा बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्कब टाइफस संक्रमण,
4: अमेरिकाद्वारा रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने ईयूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै,
5: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो जित, शनिबार क्यानाडासँग खेल्ने।
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ केही सांसदहरू जो विवाहेत्तर सम्बन्ध र विभिन्न टेलिफोन रेकर्ड गरिएका घटनाका कारण सांसदहरू विवादमा पर्ने क्रम पछिल्लो समयमा बढ़दै गएको छ। यहाँ एउटा बन्द कोठा जस्तो देखिन्छ जहाँ सोफा छ। सोफामा दुईजना व्यक्ति छन्, एकजना महिलाको हातमा पत्रिका छ। पत्रिकाको शीर्षक चाडबाडमा विशेष सुरक्षा योजना लेखिएको छ। नजिकै रहेका पुरूष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हुनै पर्यो नि, सांसदहरूको बिगबिगी पो छ।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: हार्दिक शुभकामना। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा यस कारिन्चो गाउँपालिका निवासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू राजनीतिक कर्मी जनप्रतिनिधि पेसा कर्मी शिक्षक बुद्धिजीवी लगायत समस्त तुलोखा जिल्लावासी एवं देश

विदेशमा रहनु भएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। अर्जुन प्रसाद शिवकोटी अध्यक्ष, कुलबहादुर बुढाथोकी उपाध्यक्ष एवं कालिचो गाउँपालिका परिवार दोलाखा

0: हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4, सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
3: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेशा कर्मी, अधिकार कर्मी, राजनीति कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
4: विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार, सैलुङ, दोलखा।

0: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: बसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रताप केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगोस सधैं।
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 जुर्गु निवासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुखमय जीवन रहो।
2: बड़ा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
3: रोहित बुढाथोकी ओडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 परिवार जुगु दोलखा।

0: पुग्यो।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
2: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनु हुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुशियाली छाओस् यही शुभकामना।
0: दावारेन्जी शेर्पा ओडा अध्यक्ष सुभाष केसी ओडा सचिव गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर जिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा

0: हार्दिक मंगलमय शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
2: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजे को हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सामुदायिक विद्यालयका शिक्षकहरूको सरूवा प्रक्रियामा फेरबदल। यात्राका क्रममा लोकमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा कार्यवाही हुने। बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई बागमती प्रदेश सरकारको निर्देशन। दोलखा कंग्रेसका युवा नेता शिवाकोटी सह महामन्त्री पदमा विजयी। तातोपानी सिमानाका तत्काल खुला गर्न आग्रह। र साउदी अरब र एमनका ईरान समर्थित हुथी विद्रोही बीचको संघर्ष थप सर्किँदै आईसीसी विश्वकप लीग 2 मा नेपालको लगातार दोस्रो जित।
1: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका 2 जुङ।

0: अब समाचार विस्तारमा शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधन मार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरूवा प्रक्रियामा फेरबदल गरिएको छ। शिक्षा 11 संशोधन नियमावली 2083 मूल नियमावलीको नियम 99 संशोधन गर्दै शिक्षक सरूवाका नियमहरूलाई फेरबदल गर्न लागि हो। प्रस्तावित नयाँ व्यवस्था अनुसार अब स्थायी सेवा अवधि एक वर्ष पूरा भएका र अनिवार्य अवकाश हुन एक वर्ष भन्दा बढ़ी समय बाँकी रहेका शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरूवाका लागि निवेदन दिन सक्नेछन्। सरूवाका लागि आएका निवेदनहरूमाथि विचार गर्दा मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ। संशोधित नियम अनुसार ख र ग वर्गका अपाङ्गता भएका शिक्षक अरूको सहारा बिना हिँडुल गर्न नसक्ने फरक क्षमताका व्यक्ति गर्भवती महिला र दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिला शिक्षकलाई सरूवामा पहिलो प्राथमिकता दिइनेछ। पत्रकारिताबाट सीधै राजनीतिमा प्रवेश गरेका दोलखा कंग्रेसका युवा नेता अजय बाबु शिवाकोटी नेपाली कंग्रेसको सहमहामन्त्री पदमा लोकप्रिय मतका साथ विजयी भएका छन्। कंग्रेसको 15 महाधिवेशनमा शिवाकोटी खुला कोटाबाट सहमहामन्त्री निर्वाचित भएका हुन्। उनले 2172 मत पाएका छन्। कंग्रेसको खुला सहमहामन्त्रीमा ओखलढुङ्गाका नेता रामहरि खतिवड़ा र दोलखाका नेता अजय बाबु शिवाकोटी विजयी भएका हुन्। खुला सहमहामन्त्रीमा 9 जना बीच प्रतिस्पर्धा भएको थियो। दोलखाको राजनीतिमा ठूला दलका केन्द्रीय पदाधिकारीमा निर्वाचित हुने शिवाकोटी पहिलो भाग्यमानी नेता हुन्। कंग्रेस सभापति गगन थापाका विश्वासपात्र मानिने शिवाकोटी यसअघि 14 महाधिवेशनमा लोकप्रिय मतका साथ खुला कोटाबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए। त्यसअघि पत्रकारितामा सक्रिय शिवाकोटी नेपाल प्रेस युनियनको महासचिव थिए। तत्कालीन सभामुख कृष्ण बहादुर महरासँग सम्बन्धित समाचार पहिलो पटक प्रकाशन गरेपछि उनी एकाएक चर्चामा आएका थिए। त्यस लगतै पत्रकारिता छाडेर पार्टी केन्द्रीय सदस्य बनेका शिवाकोटी छोटो अवधिमै कंग्रेसको सहमहामन्त्री बनेका हुन्। 2082 सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा दोलखाबाट कंग्रेसको उम्मेद्वार बनेका अजय बाबु पराजित भएका थिए। उनले आम निर्वाचनमा पराजय बिहोरे पनि पार्टीको आन्तरिक चुनावमा भने विजयी हात पारेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी सिमानाका तत्काल खुला गर्न आग्रह गरेको छ। संघले मंगलबार नेपालका लागि चिनिया राजदूत छाङ माओमेङलाई पत्र लेख्दै सो आग्रह गरेको हो। दशैं तिहार जस्ता चाडपर्वमा तातोपानी सिमानाका बन्द हुँदा व्यापारीहरू मारमा परेको उल्लेख गर्दै संघका अध्यक्ष रामहरि कार्कीले राजदूत छाङलाई एक पत्र लेख्दै नाका सहज बनाउन विशेष पहल गरिदिन अनुरोध गरेका हुन्। खराब मौसम र पहिरोका कारण अन्य स्थल मार्गहरू अवरूद्ध भएको अवस्थामा तातोपानी नाका नै दुई देशको व्यापारका लागि सबैभन्दा सहज र व्यावहारिक विकल्प भएको रहेको उल्लेख गर्दै उनले चाडपर्वका लागि लक्षित गरिएका सयौं कन्टेनरहरू सीमा क्षेत्रमा अलपत्र परेको भनी ध्यानाकर्षण गराएका छन्। ती कन्टेनर मध्ये धेरै जसोमा छिटो बिग्रिने भोग्य वस्तु केसिजन्य सामग्री तथा मौसमी सामानहरू रहेको उल्लेख गर्दै उनले नाका बन्द भइरहँदा सामान कुहिएर साना व्यापारीहरू ठूलो आर्थिक मारमा पर्ने दावी गरेका नेपाल र चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र सहकार्यको भावनालाई ध्यानमा राख्दै चिनिया भन्सार अधिकारीहरू तथा तिब्बत स्वायत्त क्षेत्रका सम्बन्धित निकायहरूसँग समन्वय गरी रोकिएका सवारी साधन र सामानहरू प्राथमिकताका साथ भित्राउन राजदूत झाङसँग संघको माग छ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्राली बिगुचार सिंगेटी लामा बगर जाने बाटो को दाया पट्टी सम्पर्क नम्बर 9767-39-22। विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चो गाउँपालिका वडा नम्बर 7 निवासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू कालिन्चो गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
0: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दोलखा। तपाई यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamrorediofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले यात्राका क्रममा लोकमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल संचालकलाई कार्यवाही गर्ने भएको छ। यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषालले हिजो सूचना जारी गरी चाडपर्वको समयमा यात्राका लागि निस्केका यात्रुलाई गुणस्तरहीन खाना खुवाएर बिरामी भएमा सवारी चालक र होटल रेस्टुरेन्ट संचालकलाई प्रचलित कानून बमोजिम कार्यवाही गरिने उल्लेख गरेका छन्। विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना नास्ता तथा खाजा खुवाउने होटल तथा रेस्टुरेन्टमा सरसफाई हुनुपर्ने र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउनुपर्नेमा जोड़ दिएको छ। देउबा समूह छाडेर पछिल्लो समय मूलधारमा फर्किएका नेपाली कंग्रेसका नेताहरूमध्ये दुईजना पदाधिकारीमा निर्वाचित भएका छन्। केही समय अघि मात्रै संस्थापनमा फर्किएका रामहरि खतिवड़ा र जीवन बहादुर शाही नेपाली कंग्रेसको सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्। खतिवड़ा खुलातर्फबाट र शाही पिछड़िएको क्षेत्रबाट सहमहामन्त्री बनेका छन्। खुलातर्फबाट सहमहामन्त्रीमा सर्वाधिक मतसहित विजयी भएका नेता खतिवड़ा दुई असोजमा देउबा समूह छाडेर मूलधारमा फर्किएका थिए। कंग्रेसको 15 महाधिवेशनबाट विधान अनुसार 11 सहमहामन्त्री निर्वाचित हुनेछन्। यसैबीच नेपाली कंग्रेसका जनसम्पर्क समितिका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कंग्रेसको 15 महाधिवेशन मार्फत पहिलो पटक जनसम्पर्क समितिबाट केन्द्रीय समितिमा प्रतिनिधित्व भएको हो। कंग्रेसले विधान संशोधन गरेर जनसम्पर्क समितितर्फ दुई महिला सहित 7 केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ। ठगीको आरोपमा नेपाली कंग्रेसको महाधिवेशन स्थलबाटै पक्राउ परेकी रामेसापकी नेत्री विनिता खड्का कंग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। खड्का 7 नम्बरमा मत पाएर कंग्रेस केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्। कंग्रेस नेत्री खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शुक्रबार राति काठमाण्डुबाट पक्राउ गरेको थियो। कंग्रेसको खुल्ला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएकी खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला पक्राउ परेकी थिइन्। उनी केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकी हुन्। सोमबार काठमाण्डु जिल्ला अदालतले थुनामुक्त गर्न आदेश दिएपछि खड्का रिहा भएकी थिइन्। बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले 36 अर्ब 24 अर्ब रूपियाँ भन्दा बढ़ी कर्जा प्रवाह गर्दा त्यसको करिब 97% सेवा र औद्योगिक क्षेत्रमा केन्द्रित भएको देखिएको छ। बागमती प्रदेशको कुल कर्जा मध्ये कृषिमा गएको हिस्सा 3.3% सीमित छ भने कृषि कर्जा अघिल्लो वर्षको तुलनामा घटेको छ। यसले आर्थिक गतिविधिको केन्द्र बनेको बागमतीमा वित्तीय स्रोत परिचालन बढ़े पनि उत्पादनको आधार मानिने कृषि क्षेत्रले पर्याप्त कर्जा पाउन नसकेको देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह 36 खर्ब 24 अर्ब 77 करोड़ रूपियाँ पुगेको छ। यसैबीच बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ। साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ। प्रदेशका प्रमुख सचिव कमल प्रसाद भट्टराईको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा प्रभावकारिता र विकास आयोजनाको कार्यान्वयनलाई प्राथमिकता दिँदै 17 बुँदे निर्णय गरेको हो। बैठकले बजेट खर्चको परिणाम भन्दा त्यसबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधा र विकासको वास्तविक उपलब्धिलाई कार्य सम्पादन मूल्याङ्कनको आधार बनाउन निर्णय गरेको छ। चालू आर्थिक वर्षको बाँकी अवधिलाई प्रभावकारी बनाउन सबै मन्त्रालयले वार्षिक विकास कार्यक्रम तथा सेवा प्रवाहको स्पष्ट कार्यतालिका तयार गरी कार्यान्वयन गर्नुपर्ने निर्णय गरिएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। दशैंमा मासुको बढ़ी सेवन गर्ने गरिन्छ। यो समयमा मासुको सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन् त? प्रस्तुत छ एक रिपोर्ट।
2: दशैं भन्ने बित्तिकै विभिन्न परम्परागत खाना झल्को आउने गर्दछ, जस्तै मासुको परिकार, सेलरोटी आदि। घरमा होस् वा खाजाको रूपमा पाहुना जाँदा बिहान, दिउँसो र बेलुकाको खानामा छाकै पछि मासुको परिकार बढ़ी पाक्ने गर्दछ। यो समयमा टन्ना खाने र आराम मात्र बढ़ी हुँदा अपचको समस्या आउन सक्छ। अझ दीर्घरोग भएमा त खानामा ध्यान नदिए थप स्वास्थ्यमा समस्या सिर्जना गर्दछ। स्वास्थ्य समस्या आउन नदिन परम्परागत खानाको आनन्द लिँदै दशैं मनाउन खानेकुरा पकाउँदा खाँदा सचेत र सजग भएर खान उपयुक्त हुन्छ। विश्व स्वास्थ्य संगठनले प्रतिदिन स्वास्थ्य आहारका लागि वयस्कहरूले प्रतिछाक करिब 60-70 ग्राम मासु मात्र उपभोग गर्न सिफारिश गरेको छ। अर्थात सानो टुक्रा भएमा 5-7 टुक्रा, मध्यम टुक्रा 3-4 टुक्रा र ठूलो टुक्रा 1-2 टुक्रा खान डाक्टरहरूले सुझाव दिएका छन्। तर दशैंको समयमा मानिसहरूले 200-400 ग्रामसम्म प्रतिदिन मासु उपभोग गरिरहेको पाइन्छ। दशैंको समयमा मासु सजग भएर खाने हो भने बढ़ीमा 80 ग्रामसम्म मासु खान उपयुक्त हुन्छ। मासुसँगै फाइबर खाइमा मासु पचाउन सघाउ हुन्छ। मासुको मात्रा घटाउन फाइबरयुक्त फलफूल र सलाद पछि मात्र मासु सेवन गर्न उचित हुन्छ। यसरी खाँदा प्रोटिन सन्तुलित मात्रामा शरीरले पाउँछ। शरीरको फ्याट र कोलेस्ट्रोललाई फार पर्दैन। अत्यधिक मासुको सेवनले पाचन प्रक्रियामा समस्या भइरहेको हुन्छ। मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोली राम्रोसँग काम गर्न सक्दैन। त्यसमा पनि रातो मासु धेरै खाँदा पेट फुल्ने, अपच हुने, कब्जियत हुने जस्ता सामान्य समस्यादेखि दीर्घकालीन रूपमा कोलेस्ट्रोल, रक्तचाप वृद्धि को जोखिम बढ़न सक्छ। खानालाई सन्तुलनमा राख्न हरियो साग सब्जी, तरकारी, सलादको बढ़ी प्रयोग गरेर मासुको भाग घटाउन सकिन्छ। खानेकुराको शुरूआत मासुबाट नै गर्नुपर्दछ। मिठै तथा गुलियो पिए पदार्थको सेवन सीमित गरेर आफ्नो खानालाई सन्तुलनमा राख्न सकिन्छ। खाना खानु अघि प्रशस्त मात्रामा पानी पिउनु पर्दछ। खाना राम्ररी चपाएर खाने जस्ता सामान्य व्यवहारले पनि धेरै खानाबाट जोगिन मदत गर्दछ। कम्तीमा हरेक दिन 40 मिटर हिडुल गर्ने जस्ता शारीरिक गतिविधिले पनि चाडपर्वको समय क्यालोरी नियन्त्रण गर्दै शरीरलाई सन्तुलनमा राख्न मदत गर्दछ। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट।
0: नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष अश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष अश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्दछन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म लगाइन्छ। केयरगिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकी नेपाली कंग्रेस केन्द्रीय सदस्य उम्मेद्वार विनिता खड्गाको नाम पार्टीले निर्वाचित सूचीबाट हटाएको छ। पार्टी उच्च स्रोतका अनुसार उनले चुनाव जितेको भए पनि अन्तिम नाम प्रकाशनमा उनको नाम छुटाइएको छ। पार्टी निर्वाचन आयोगका नेताहरूका अनुसार अभियोगमा मुछिएका पात्रहरूलाई विजयी भए पनि प्रमाण पत्र दिइने छैन। साउदी अरब र यमनका इरान समर्थित हुथी विद्रोही बीचको संघर्ष थप चर्किएको छ। हिजो राति अरबको पूर्वी शहर धहरान स्थित विश्वकै ठूला तेल कम्पनी मध्ये एक साउदी अराम्कोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ। साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन्। रोइटर्सका अनुसार कम्पनीसँग सम्बन्धित स्रोतले मिसाइल आक्रमणबाट कार्यालय भवनका माथिल्ला तीन तलामा क्षति पुगेको बताएको छ। साउदी नेतृत्वको गठबन्धनले धरानमाथि रोकेको मिसाइलका टुक्रा आवासीय क्षेत्रमा खसेको जनाएको छ। अधिकारीहरूले राजधानी रियाद स्थित देशका दक्षिणी क्षेत्रमा पनि मिसाइल र ड्रोनलाई आकाशमै रोकेर नष्ट गरिएको बताएका छन्। आईसीसी पुरूष विश्वकप लीग दुई अन्तर्गत हिजो सम्पन्न खेलमा नेपालले ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 39.6 ओभरमा सबै विकेट गुमाउँदै 150 रनमा समेटिएको हो। पहिले ब्याटिङ गरेको नेपालले 8 विकेटको क्षतिमा 263 रन बनाएको थियो। नेपालले ओमानलाई अतिरिक्त 9 रन दिएको थियो। लीग दुईको अङ्क तालिकामा नेपालले 13 जित र 19 हारपछि 34 खेलबाट 28 अङ्क जोडेको छ। ओमानले 15 जित र 12 हारपछि 30 खेलबाट 33 अङ्क जोडेको छ। नेपाल छैठौं र ओमान चौथो स्थानमा छ। आईसीसी पुरूष विश्वकप लीग दुई अन्तर्गत हिजो सम्पन्न खेलमा नेपाली ओमानलाई 113 रनले पराजित गरेको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा यस कारिन्चो गाउँपालिका वडा नम्बर 2 निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू राजनीतिक कर्मी जनप्रतिनिधि पेसाकर्मी शिक्षित बुद्धिजीवी लगायत समस्त दोलखा जिल्लावासी एवं देश विदेशमा रहनु भएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हेमबहादुर पाण्डे वडा अध्यक्ष कालिन्चो गाउँपालिका वडा नम्बर 2 परिवार बाबरे दोलखा।

0: पेक्षा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
6: हार्दिक शुभकामना।
7: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको काम
6: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुखमय जीवन रहो।
0: बड़ा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा

0: नेपालीहरूको महानचाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।
2: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार, चरीकोट, चरिघ्याङ, दोलखा।

सुबह का मना विजय दशमी दीपावली तथा षड्पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहनु भएका शुभ चिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यस सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 कालिंचोक गाउँपालिकाले संचालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 संचालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 का लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहिन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी का लागि लाल कुमार पाठक संचालक समिति अध्यक्ष 9851123461 9844321164 गणेश आले मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 9864002392 राजु शर्मा प्रिन्सिपल 9841850349 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 र विद्यालय 0491401132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।

0: महिनै बाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्बु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
6: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763-58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका ओडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत ओडा अध्यक्ष गौरी शंकर गाउँपालिका ओडा नम्बर 3 परिवार झ्याकु दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: हार्दिक शुभकामना
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनी बैतेश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानी को कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
1: राजकुमार श्रेष्ठ बैतेश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
3: के तपाईं लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 काभ्रे बगर दोलखा।
1: हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।

0: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दुलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान।
2: नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता पाखा नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841985676।

0: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसी सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, गैरी, दोलखा।

0: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

0: जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
2: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
2: नोट:
0: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावाब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867683।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उपेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोर दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949-421-20 गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।

0: हार्दिक शुभकामना। विजया दशमी तथा शुभ दीपावली को पावन अवसर में इस कारिंचोक गांवपालिका निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरू राजनीतिक कर्मी जनप्रतिनिधि पेशा कर्मी शिक्षक बुद्धिजीवी लगायत समस्त दुलोखा जिलावासी एवं देश विदेश में रहनु भएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौं। अर्जुन प्रसाद शिवकोटी अध्यक्ष, कुल बहादुर बुढाथोकी उपाध्यक्ष एवं कालिंचोक गाउँपालिका परिवार दोलाखा।
1: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू:
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञ द्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावि परिवार जुंगु दोलखा
2: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगुचार सिंगेटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेसना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघ

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारी निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनु हुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुशियाली छाओस् यही शुभकामना।
0: दावारेन्जी शेर्पा ओडा अध्यक्ष सुभाष केसी ओडा सचिव गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा।

हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेसा कर्मी, अधिकार कर्मी, राजनीति कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ। हिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: ಅಪ್ಪಾಯ್ ಒಯ್ನೇ ಪಾಡ ಶೋಟಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕೈ ಹತಾರ ಮಾಸ ಹೌತ
1: ಕಥೆ ಬರಿಲೇ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭಿಟ್ಟಿ ಆಫ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗಿ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಓಲಾಟ ಹೋಯ್ನಾ
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सिपेमा ए हाफ फेज डी फेज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: हार्दिक मंगलमय शुभकामना नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य बाल सदस्य ज्येष्ठ सदस्य सहकारी कर्मी गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ
5: अध्यक्ष गोकुल कार्की व्यवस्थापक नैनोबहादुर जिरेल हिमचुली बौद्धिस्ने सहकारी संस्था परिवार गौरीशंकर गाउँपालिका एक जोगु दोलखा

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: विजय दशमी शुभ दीपावली तथा चाड़ पर्व को पावन अवसर में तोलोखारो रामेछाप जिल्लावासी बुबा आमा दाजुभाई तथा दिदी बहनी एवं देश तथा विदेश में रहने भएका समस्त नेपाली हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त करते सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौं। किम्पिक जल विद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका किर्नी तुलखा।
2: पाँडे सोल्टे कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कतै बारी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
2: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा। ए हाफ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449061414।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ। प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 वार्षिक कार्य योजना तथा बजेट बारे,
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
1: निलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे,
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन,
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान,
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनोट र कार्यसूचीमा थप प्रस्तावहरू बारे।
1: साधारण सभा हुने मिति, समय र स्थान,
0: मिति 2083 साल असोज 20 गते मंगलबार, लहरी माने चुक 32/3 मिर्गे, मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै,
1: नामदो संकलन केन्द्रको कार्यालय अगाडि नामदो संकलन केन्द्र अन्तर्गतका सबै,
0: ओडा कार्यालय 32/7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै,
1: ओडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै,
0: जनसेवा मितिरी साकुसको पुरानो हल, तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै,
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32/7 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै,
0: असोज 24 गते शनिबार रोयल जडीबुटी बैंक वेट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै,
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै,
0: कालिका मावि कालिन्चोक 9 कट्टा चौर कालिन्चोक सेवा केन्द्र अन्तर्गतका सबै,
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै,
0: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै,
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै,
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे, बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, निकोभूमि मावि कालिम्चोक 2 बाबरे, बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सक्रेश्वरी महादेव स्थान बेगो 5 साङबा बजार, साङबा बजार सेवा केन्द्र अन्तर्गतका सबै,
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै, गौरी शंकर मावि बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै, ओडा कार्यालय गौरी शंकर 5 हाटगर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै, असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू, समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र, पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो, नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन, सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: उद्धव थापा प्रिन्सिपल एवं अल्पाइन पब्लिक स्कूल परिवार सरीको दोलखा।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनुभएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
1: होइन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन। होइन है पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्?

0: निबिती मनोकामना को कुरा हो नि होइन
1: हो नि पाडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
0: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
1: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
0: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
2: पाण्डोहरू गइहालौ न सकिगो नि
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका ओडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत ओडा अध्यक्ष गौरी शंकर गाउँपालिका ओडा नम्बर 3 परिवार झ्याकु दोलखा।

0: एबा मलाई मात्र जाने होला करे
1: मलाई म जानु तो घोडै खुम्छन्न रोके च्यापो के सबै बाहिरतिर

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा। श्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म। 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय। साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। नोट: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावाब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74। सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 32-8 क्षेत्रपा, दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक शुभकामना।
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरु बैतेश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानी को कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
0: राजकुमार श्रेष्ठ बैतेश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
1: जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड को 27 साधन सभा सम्बन्धी सूचना।
0: इस जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा को 27 वार्षिक साधारण सभा तपसिल बमोजिम को मिति स्थान र समय में होने भएकाले संपूर्ण शेयर सदस्य जीवहरूलाई जानकारी को लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थान में उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
1: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जड़ीबुटी काठमाडौं अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा असोज 30 गते जनोपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
1: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेयर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेयर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
0: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपुर दोलखा।

0: हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा।
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा। विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा। सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्बु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
2: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा।
3: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: അപ്പേ ഓയനയെ പാടെ ഷോർട്ടി വാസ്കു ടി വി പോക്കര ഇടിയോ നിക്കേ ഹത്താർ മാസ് ഹൗത്ത
1: കൊച്ചേ ബരി ലൈലെ വാസ്കു ടി വി പോക്കണി ഭിട്ടി ആപ്നെ ടി വി ബിഗ്രിയോ അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്കാ ഉലാട്ട ഓയന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा दिसौं सिपेमा ए हाफ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449061414

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा

0: 干啥哦？我干了喽，我干了了喽。没完的垃圾，我干了真的不行，完了过来牛牛了俺干，俺我先管你，好，我那啥了了了，大问题呢？
1: 耶。तब ये किसी बनी ढांचे ने खड़ कीजिए तब ये बनी को संपूर्ण सामान और तब बेटी से रेंटल एंड कैटरिंग सर्विस चरिकट में पाया लीजिए
0: ए वाह
2: हजुर हकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410222883 र कृष्ण श्रेष्ठ 98640021
3: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
4: यो दशैंको शुभ कामना
2: विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 1 जुगु निवासी सम्पूर्ण बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। प्रकाश खड्का वडा अध्यक्ष तेजकिरण ओली वडा सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 1 परिवार जुगु दोल

0: तपाईँको परिवर्तन भएको देख्दा साह्रै खुसी लागेको छ। तपाईँको अझै राम्रो भएको सुन्न पाऊ। यदि म पनि खुसी भएको सुन्न चाहनुहुन्छ भने प्लिज मदेखि टाढै रहनुहोस्।
1: तिमी खुसी छौ र उसँग?

0: 师傅干嘛呢？
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिकावासी बुबा आमा दाजुभाई तथा दीदी बहनी दोलखा जिलावासी एवं समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। माता दुर्गा भवानी को कृपाले सबैको घर आंगन में खुशियाली छाओस् यही शुभकामना।
0: मेनकुमार शिवकोटी वडा अध्यक्ष एवं बैतेश्वर गांवपालिका वडा नंबर 7 परिवार दोलखा।
2: नेपालीहरुको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चो गाउँपालिका वडा नम्बर 7 निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कालिन्चो गाउँपालिका वासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दुलखा।

0: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बहुद्देशी सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान।
0: नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता पाखा नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841985076।

0: नेपालीहरूको महान चाड़ विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसी सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका दुई, गैरी, दोलखा।
2: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

माथिल्लो घरको बजेको नातिनी हो, मान्छे त साह्रै राम्रो, तर के गर्नु विचार बोल्नै सक्दैन, मेरो त स्कुल टिनी पर्यो।

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगो
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुखमय जीवन रहो।
2: बड़ा दशैं सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् यही शुभकामना।
3: रोहित बुढाथोकी ओडा अध्यक्ष बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 परिवार जुगु दोलखा।

0: नेपालीहरूको मानचाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: बसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा, प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: विजया दशमी तथा शुभ दीपावली को पावन अवसर में इस कारिंचो गांवपालिका वडा नंबर 2 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहनी राजनीतिक कर्मी जनप्रतिनिधि पेशाकर्मी शिक्षित बुद्धिजीवी लगायत समस्त दोलखा जिलावासी एवं देश विदेश में रहने भएका नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हेमबहादुर पाण्डे वडा अध्यक्ष कालिम्चो गाउँपालिका वडा नम्बर 2 परिवार बाबरे दोलखा।
3: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना। धुलिखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

दबी दबी सांस में सुना था मैंने, बोले बिना मेरा

0: to watch more, log on to www.erosentertainment.com.
1: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
6: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर जिरेल, हिंचुली बौद्धिस्ने सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।
7: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा। तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
2: यो दशैंको शुभ कामना।
1: विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 1 जुगु निवासी सम्पूर्ण बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिका

0: नेपालीहरूको महान जाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनु भएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनु भएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका २ चुङ।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मारपुर निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा

0: नेपालीहरूको महान चाडू विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत ओडा अध्यक्ष गौरीशंकर गाउँपालिका वडा नम्बर 3 परिवार झ्याकु दोलखा को

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
4: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
3: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
4: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
3: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
4: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव निङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म। 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय, साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। नोट: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183674। सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3204 क्षेत्रपा दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

चुभा कामना विजय दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी संपूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहन् भएका शुभ चिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यस सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 कालिंचोक गाउँपालिकाले संचालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 संचालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सिटमा जेखिन्दा छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी का लागि लालकुमार पाठक संचालक समिति अध्यक्ष 9851123461 9844321 गणेश आली मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 9864002392 राजु शर्मा प्रिन्सिपल 9841453949 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 र विद्यालय 0491401132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा 9855392 राजु शर्मा प्रिन्सिपल 9841503949 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारी निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनु हुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुसियाली छाओस् यही शुभकामना।
0: दावारेन्जी शेर्पा ओडा अध्यक्ष, सुभाष केसी ओडा सचिव, गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा।
2: हार्दिक मंगलमय शुभकामना। विजया दशमी, शुभ दीपावली, नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।
3: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
0: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावि परिवार जुंगु दोलखा

0: 乖乖，出来公爷把你拿去给俺好哥，我站了路，我站了了路，没完的垃圾我站着顶着过谁玩的过来牛你是啷个的？俺我先管你，好我那啥我那都干，我那干了了了，咱问题呢？
1: 耶，他为了弟弟把你抬进了客厅里，他为了把你个香喷的香喷的，他背地是 rental and catering service 在里头那摆人去。
0: 哎，我抓你乖乖，你啥玩意？谁玩什么的？啥子？
2: हजुरहरुकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कका लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
3: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेशा कर्मी, अधिकार कर्मी, राजनीति कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
1: हिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हो हमरो रेडियो 103.4 मेगाहर्ट्ज़।
1: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेड को 27 साधन सभा संबंधी सूचना।
2: इस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा को 27 वार्षिक साधारण सभा तपस्वी बमोजिम को मिति स्थान र समय में होने भएकाले संपूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारी को लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाए पर्ने स्थान में उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
1: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौं अरनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबी थान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
1: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्य ज्यूहरूमा अनुरोध गर्दछौं।
2: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: होइन पाँडे, त त राम्रो लुगा लगाएर तँ हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु तँ पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, दर्श सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
3: यस प्रगतिशील बहुउद्देशी सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
5: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन। आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन। आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन। बाह्य लेखा परीक्षक तथा पारिश्रमिक। संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने। आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित। विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित। वृद्ध वृद्धा सम्मान कार्यक्रम। सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान। नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841498576।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसी सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, गैरी, दोलखा।

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: उद्धव थापा प्रिन्सिपल एवं अल्पाइन पब्लिक स्कूल परिवार चरीको दोलखा।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा

0: जनसचेतन वच्च तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: निलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनोट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक बैतेश्वर 3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामदो संकलन केन्द्रको कार्यालय अगाडि नामदो संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय बैतेश्वर 7 मार्बु मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिम्चोक 9 कटा चौर कालिम्चोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीश्वर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै
1: निको भूमि मावि कालिम्चोक 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै
0: सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan5686 facebook.com जनसचेतन वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति .com जनसचेतन वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यम

0: तपाईलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधारण सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भई सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
1: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।

0: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशमीले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
1: रोहित बुढाथोकी ओडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 परिवार जुगु।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार ठोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास संयुक्त अपिल।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी कर्मचारीहरू सामाजिकहरू टुकी शुभ चिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना गर्दछौ। जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दिवस दुई बजे को हम समाचार में लक्ष्मी को नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह काभ्रेपलाञ्चोक आएका छन्। प्रधानमन्त्री शाहले काभ्रेपलाञ्चोक पुगेर पाँचखाल नगरपालिका स्थित पलाञ्चोक भगवतीको पूजा अर्चना र दर्शन गरेका हुन्। बडा दशैंको चौथो दिन आज प्रधानमन्त्री शाहले पलाञ्चोकको भगवती दर्शन गरेको पाँचखालो नौका अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन्। अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान भगवती दर्शनका लागि त्यहाँ पुगेका थिए। प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेन्जनकार पनि थिए। नेपाली कांग्रेसको सहमहामन्त्रीमा बहादुर सिंह लामा निर्वाचित भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट अत्याधिक मतसहित लामा निर्वाचित भएका हुन्। लामा 3245 मतका साथ सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। सहमहामन्त्रीमा निर्वाचित लामा बागमती प्रदेश सरकारको मुख्यमन्त्री पूर्व मुख्यमन्त्री पनि हुन्। नुवाकोटका लामालाई आफ्नै पार्टीका सांसद इन्द्र बानियाले अविश्वासको प्रस्ताव ल्याएर दलको नेताबाट हटाएका थिए। त्यसपछि नेता लामा कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएर गगन थापाको अभियानमा साथ दिएका थिए। जनजाति क्लस्टरबाट लामासँग सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेका ओम बहादुर धरती मगरले 1446, तारामान गुरूङले 863, दिलमान पाखरिनले 622 र प्रशान्त मानसिंह मास्केले 246 मत पाएका छन्। रसुवाको भुटेकोशी बाढ़ीपछि प्रधानमन्त्री देवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अनुसार कोषका विभिन्न खातामा आजसम्म मौजात रकम 17,75,75,38,293 पुगेको छ। प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजात 13,23,11,53,897 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको खातामा 2,57,47,532 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ। ईपीएस शाखाको सूचना अनुसार आगामी मंगिर 1 गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो। यो पटकको परीक्षामा 2 नयाँ क्षेत्र थप गरिएको सूचनामा उल्लेख छ। यसअघि उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यस पटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्। परीक्षा नोभेम्बर 17 शुरू भई 2027 फेब्रुअरी 25 संचालन हुनेछ। परीक्षा क्षेत्र अनुसार नोभेम्बर 17 सेवा क्षेत्र, नोभेम्बर 18 वन क्षेत्रमा परीक्षा संचालन हुनेछ। नोभेम्बर 20 कृषि तथा पशुपालन क्षेत्रको परीक्षा संचालन हुनेछ भने उत्पादनमूलक क्षेत्रको परीक्षा डिसेम्बर 11 शुरू हुने ईपीएस शाखाले जनाएको छ। परीक्षाका लागि 76,173 जनाले आवेदन दिएका छन्। नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले असोज 31 गतेदेखि कार्तिकको 9 गतेसम्म जिल्लाभर टिप्पर सञ्चालनमा रोक लगाएको हो। स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिप्पर सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको जनाएको छ। काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्लाधिकारी महेन्द्र विश्वकर्माले जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार टिप्पर सञ्चालनमा रोक लगाएको जानकारी दिएका छन्। दशैंको समयमा बीबी लोकमार्ग, अरण्यको लोकमार्ग र अन्य सहायक मार्गहरूमा शहरी साधनको चापो बढ़ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण, यात्रुवाहक सवारी साधनको आवागमन सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको हो। सुदूर पश्चिम प्रदेशका पूर्व मन्त्री एवं नेकपा एमालेका सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्य थापाले थापा सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन्। उनले सभामुख भीमबहादुर भण्डारी समक्ष राजीनामा बुझाएको प्रदेश सभा सचिवालयले जनाएको छ। थापाले केही समयदेखि प्रदेश सरकारको बजेट प्रति असन्तुष्टि जनाउँदै आएका थिए। मंगलबार बजेट पारित भएपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन्। थापा यसअघि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थिए। सरकारले सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको बढ़दो आकर्षणलाई थप मजबूत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आएका 2000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्। चालू आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कुल 6,54 करोड बजेट विनियोजन गरिएको शिक्षा मन्त्री पोखरेलले जानकारी दिएका छन्। मन्त्री पोखरेलका अनुसार सो योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34 करोड निकास भइसकेको छ। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाई तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: निलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनोट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरीमाने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरिनौ चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चको मावि भिनापा 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक 9 कटाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकोभूमि मावि कालिम्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन, सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
2: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।

नमस्कार, म लक्ष्मण खड्का, जीडी एफएमको अध्यक्ष, हाम्रो अपडेट अनलाइनको सम्पादक र हाम्रो रेडियोको स्टेशन म्यानेजर। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विनाशकारी भुटेकोसी बाढ़ीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्बत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जगेर्ना गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर सिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

0: हार्दिक शुभकामना।
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहनी बैतेश्वर गांवपालिका र दोलखा जिलावासी एवं समस्त नेपाली हरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानी को कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
2: राजकुमार श्रेष्ठ बैतेश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
3: हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य बाल सदस्य ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष बद्री बुढातोकी व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका 2 जुन

0: 好了兄弟把你拿去给爱好好我站了路我站了了路你把这垃圾我站了电子锅洗完了过来你有那个垃圾啊我先过来好我那啥我那啥我再给你我那啥我洗你
1: 耶他为了给本你台前的可以他为了我那个相不能相不能的 British Rental and Catching Service 这个什么白眼睛
0: 哎我抓你过来好我喜欢我那好大
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
3: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपालीहरूको महान चाड़ विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। प्रधानमन्त्री बालेन शाह आगामी मंगसिर पहिलो साता भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंगसिर पहिलो साता नयाँ दिल्ली पुग्ने गरी भ्रमणको तयारी गरिएको हो। भ्रमणको मितिबारे नेपाल र भारत दुवै पक्षले औपचारिक घोषणा गर्न भने बाँकी छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको विस्तृत कार्यतालिका, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने औपचारिक वार्ता र दुई देशबीच हुन सक्ने सम्झौताको विषयमा भने अझै औपचारिक विवरण सार्वजनिक भएको छैन। भारतीय संचार माध्यमहरूले भने नोभेम्बर 23 25 अर्थात मंगसिर 7-9 गतेसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण हुन सक्ने समाचार प्रकाशित गरेका छन्। प्रधानमन्त्री शाहलाई भारतले गत जुलाईमै औपचारिक भ्रमणको निम्ति दिएको थियो। त्यसपछि दुई देशबीच भ्रमणको मिति र कार्यसूचीका विषयमा छलफल हुँदै आएको थियो। यसअघि अर्थमन्त्री सोनी मुआग्लेले भारत भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। गृहमन्त्री सुदन गुरूङले पनि भारत भ्रमण गरेका छन्। यी दुई मन्त्रीको भारत भ्रमण पूर्व निर्धारित कार्यक्रम सँगसँगै प्रधानमन्त्री बालेन शाहको भ्रमणको वातावरण बनाउन केन्द्रित रहेको बताइएको छ। प्रधानमन्त्री शाहले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिकाको भ्रमण गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह काभ्रे पलाञ्चोक आएका छन्। नेपालीहरूको महान पर्व बड़ा दशैंको अवसरमा प्रधानमन्त्री शाहले काभ्रे पलाञ्चोक पुगेर पाँचखाल नगरपालिका स्थित पलाञ्चोक भगवतीको पूजा अर्चना र दर्शन गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह आफ्ना राजनीतिक सल्लाहकार कुमार वेन र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँगै काभ्रे स्थित प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर पुगेका थिए। प्रधानमन्त्री शाह बड़ा दशैंको चौथो दिन बुधबार बिहान पलाञ्चोक भगवती मन्दिर पुगेका हुन्। पलाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल नौका वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री शाहको पलाञ्चोक भ्रमणबारे जिल्ला स्थित सुरक्षा निकायलाई समेत पूर्व जानकारी गराइएको थिएन। प्रधानमन्त्री शाहसँगका सुरक्षाकर्मी समेत सिभिल ड्रेसमा रहेको बताइएको छ। पलाञ्चोक भगवतीलाई नेपालका विभिन्न शक्तिपीठ मध्ये एक मानिन्छ। नवरात्र शुरू भएसँगै पलाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि बढ़ने गरेको छ। विशेष गरी नवरात्रको अवसरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ। पलाञ्चोक भगवती मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्र प्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ। धार्मिक र ऐतिहासिक महत्वको सो मन्दिरमा प्रधानमन्त्री शाहले पनि दर्शन गरेका हुन्। साथै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढ़ाउन संघीय सरकारसँग माग गरेका छन्। सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक संरचना र जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका हुन्। कोशी प्रदेशको विराटनगरमा बुधबार सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083 जारी गरेको कोशी घोषणा 2083 प्रदेशका अधिकार कार्यान्वयन, वित्तीय संहिता र अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउन संघीय सरकारको ध्यानाकर्षण गराइएको छ। घोषणा पत्रमा प्रशासनिक दोहोरोपना अन्त्य गर्न प्रदेशको कार्य जिम्मेवारीसँग सम्बन्धित संघीय कार्यालय भवन तथा सम्पत्ति प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। यसै वित्तीय समानीकरण अनुदान कटौती नगरी पूर्ण रूपमा हस्तान्तरण गर्न र प्राकृतिक स्रोतबाट प्राप्त राजस्वको न्यायोचित बाँडफाँड गर्न पनि मुख्यमन्त्रीहरूले माग गरेका छन्। साथै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढ़ाउन संघीय सरकारसँग माग गरेका छन्। नेपाली कंग्रेसको सहमहामन्त्रीमा बहादुर सिंह लामा निर्वाचित भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट अत्याधिक मतसहित लामा निर्वाचित भएका हुन्। लामा 3245 मतका साथ सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। सहमहामन्त्रीमा निर्वाचित लामा बागमती प्रदेश सरकारको पूर्व मुख्यमन्त्री पनि हुन्। नुवाकोटका लामालाई आफ्नै पार्टीका सांसद इन्द्र बानियाले अविश्वासको प्रस्ताव ल्याएर दलको नेताबाट हटाएका थिए। त्यसपछि नेता लामा कंग्रेसको विशेष महाधिवेशनमा सहभागी भएर गगन थापाको अभियानमा साथ दिएका थिए। जनजाति क्लस्टरबाट लामासँग सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेका ओम बहादुर घरती मगरले 1446, तारामान गुरूङले 863, दिलमान पाक्रिनले 622 र प्रशान्त मान सिंह मास्केले 246 मत पाएका छन्। रसुवाको भोटेकोशी बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौजदात रकम 17,75,38,293 रूपियाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकमा मौजदात 13,23,11,53,897 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा 2,97,47,532 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यो वर्षको मनसून नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिएको हो। यसअघि असोज 17 गते सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसून बाहिरिन शुरू भएको थियो। नेपालमा मनसून बाहिरिने सरदर मिति अक्टूबर 2 भए पनि यो वर्ष भने सरदर मिति भन्दा 12 दिन ढिलो गरी बाहिरिएको छ। मनसूनको बहिर्गमन भइसके पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले सर्वसाधारण तथा सबै सरकारवाला निकायहरूमा अनुरोध गरेको छ। सिन्धुलीमा एक किशोरको काठमाडौँमा हत्या भएको छ। सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिका 3 घर भएका 18 वर्षे रोशन पाकिनको काठमाडौँको कलंकी स्थित खसी बजारमा हत्या भएको हो। उनको हत्यामा संलग्न भएको आरोपमा सोही स्थानका 19 वर्षे रूपेश पाकिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका 14 कलंकीमा रहेको खसी बजारमा विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी सहित मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त कालीबाटीबाट खटिएको प्रहरीले पाकिनलाई पक्राउ गरेको हो। घटनामा अनुसन्धानका लागि थप 3 नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हत्याको कारण खुलेको छैन। प्रहरीले घटनाको विषयमा थप आवश्यक अनुसन्धान गरिएको जनाएको छ। बडादशी नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक रविन्द्र खनालले दशैं मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै मंगलबार बिहानदेखि आज बिहानसम्म 24 घण्टामा 78,138 यात्रु बाहिरिएको जानकारी दिए। घटस्थापना शुरू भएदेखि हालसम्म सार्वजनिक सवारी साधनको प्रयोग गरेर 1,87,774 यात्रु उपत्यकाबाट बाहिरिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार 25 असोजमा 52,827, 26 असोजमा 56,809 यात्रु बाहिरिएका छन्। ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ। ईपीएस शाखाको सूचना अनुसार आगामी मंगसिर 1 गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो। यो पटक परीक्षामा 2 नयाँ क्षेत्र थप गरिएको सूचनामा उल्लेख छ। यसअघि उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यस पटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्। परीक्षा नोभेम्बर 17 शुरू भई 2027 फेब्रुअरी 25 सञ्चालन हुनेछ। परीक्षा क्षेत्र अनुसार नोभेम्बर 17 सेवा क्षेत्र, नोभेम्बर 18 वन क्षेत्रमा परीक्षा सञ्चालन हुनेछ। नोभेम्बर 20 कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुनेछ भने उत्पादनमूलक क्षेत्रको परीक्षा डिसेम्बर 11 शुरू हुने ईपीएस शाखाले जनाएको छ। परीक्षाका लागि 76,173 जनाले आवेदन दिएका छन्। नेपालीहरूको महान चाड बड़ा दशैंको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर ट्रिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले असोज 31 कार्तिक 9 गतेसम्म जिल्लाभर ट्रिपर सञ्चालनमा रोक लगाएको हो। स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र ट्रेपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको छ। काभ्री पलाञ्चोकका सहायक प्रमुख जिल्लाधिकारी महेन्द्र विश्वकर्माले जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार ट्रेपर सञ्चालनमा रोक लगाएको जानकारी दिए। दशैंको समयमा बीपी लोकमार्ग र निको लोकमार्ग र अन्य सहायक मार्गहरूमा सवारी साधनको चाप बढ़ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण यात्रुवाहक सवारी साधनको आवागमन सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको हो। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: नमस्कार, म लक्ष्मण खड्का, जीएफएमको अध्यक्ष, हाम्रो अपडेट अनलाइनको सम्पादक र हाम्रो रेडियोको स्टेशन म्यानेजर। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विनाशकारी भोटेकोसी बाढ़ीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्वत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जगेर्ना गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।
3: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना

0: समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरीघ्याङ दोलखा।

नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाओ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाओ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाओ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारी निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुशियाली छाओस् यही शुभकामना।
0: दावारेन्जी शेर्पा ओडा अध्यक्ष सुभाष केसी ओडा सचिव गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनुभएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड़ बड़ा दशैं शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्व 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह तबकामा रहेर भूमिका निर्वाह गरिरहनु भएका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक शुभचिन्तक आम दोलाखाली आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु सहित उन्नत जीवनस्तरको कामना गर्दछु। यी चाड़ पर्वहरूले सबैको घरमा खुशियाली उमंग र मुहारमा मुस्कान ल्याउन सकुन् शुभकामना।
1: ओम कृष्ण आचार्य, अभियान तथा प्रचार विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी परिवार, चरीकोट दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 师傅干嘛呢？
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिकावासी बुबा आमा दाजुभाई तथा दीदी बहनी दोलखा जिलावासी एवं समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माता दुर्गा भवानी को कृपाले सबैको घर आंगन में खुशियाली छाओस् यही शुभकामना।
0: मेनकुमार शिवकोटी वडा अध्यक्ष एवं बैतेश्वर गांवपालिका वडा नंबर 7 परिवार दोलखा।
2: नमस्कार, म लक्ष्मण खड्का, जीडी एफएम को अध्यक्ष, हाम्रो अपडेट अनलाइनको सम्पादक र हाम्रो रेडियोको स्टेशन म्यानेजर। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विनाशकारी भुटेकोसी बाढ़ीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्वत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जगेर्ना गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।
0: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्बु निवासी बुबा आमा, दाजुभाई तथा दिदी बहिनीहरू, समस्त गौरीशंकर गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
3: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाई तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार, चरीकोट, चरिघ्याङ, दोलखा।

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगोस सधैं।
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशमी सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
3: रोहित बुढाथोकी ओडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 परिवार जुगु दोलखा।
4: सफलताले शिखर चुमो।
3: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेसाकर्मी अधिकारकर्मी राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
3: विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हार्दिक शुभकामना।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतीश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहनी बैतीश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानी को कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
0: राजकुमार श्रेष्ठ बैतीश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मित्र बहादुर जिरेल नगर प्रमुख, कृष्णमाया खड्का बुढाथोकी उप प्रमुख एवं राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत तथा जिरी नगरपालिका परिवार दोलाखा।
1: हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।
2: नेपालीहरूको मानचार विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
3: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावि परिवार जुंगु दोलखा।
0: हार्दिक मंगलमय शुभकामना।
3: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिका वासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर सिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।
4: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। 13 देशका लागि प्रस्तावित 13 जना राजदूतहरूको सुनवाई सम्पन्न भएको छ। आज 4 जनाको सुनवाई भएसँगै उनीहरूको संसदीय समितिमा सुनवाई सकिएको हो। यद्यपि समितिले प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बाँकी छ। असोज 2 गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। आज अन्तिममा सुनारको सुनवाई सकिएपछि समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। आन्तरिक छलफल सकेर पुनः अझै बैठक बस्ने तयारी छ। सुनाई भएका मध्ये साउदीका गिरी बहादुर सुनवार, जापानका जिज्ञान कुमार थापा र मलेसियाका चुडामणि खरेलको सवालमा सांसदहरूले नैतिक आचरणमा प्रश्न उठाएका छन्। यद्यपि समितिको निर्णय आउन बाँकी छ। प्रधानमन्त्री पालिन शाह आगामी मंगसिर पहिलो साता भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंगसिर पहिलो साता नयाँ दिल्ली पुग्ने गरी भ्रमणको तयारी गरिएको हो। भ्रमणको मितिबारे नेपाल र भारत दुवै पक्षले औपचारिक घोषणा गर्न भने बाँकी छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको विस्तृत कार्यतालिका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने औपचारिक वार्ता र दुई देशबीच हुन सक्ने सम्झौताका विषयमा पनि अझै औपचारिक विवरण सार्वजनिक भएको छैन। भारतीय संचार माध्यमहरूले भने नोभेम्बर 23 देखि 25 अर्थात मंगसिर 7 देखि 9 गतेसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण हुन सक्ने समाचार प्रकाशित गरेका छन्। प्रधानमन्त्री शाहलाई भारतले गत जुलाईमै औपचारिक भ्रमणको निम्ति दिएको थियो। त्यसपछि दुई देशबीच भ्रमणको मिति र कार्यसूचीका विषयमा छलफल हुँदै आएको थियो। यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। गृहमन्त्री सुदन गुरूङले पनि भारत भ्रमण गरेका छन्। यदि मन्त्रीको भारत भ्रमण पूर्व निर्धारित कार्यक्रम सँगसँगै प्रधानमन्त्री बालेन शाहको भ्रमणको वातावरण बनाउन केन्द्रित रहेको बताइएको छ। प्रधानमन्त्री शाहले गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन अमेरिकाको भ्रमण गरेका थिए। प्रधानमन्त्री पालिन्द्र शाहले दशैं शुरू भएसँगै विभिन्न शक्तिपीठमा दर्शन गर्न शुरू गरेका छन्। नेपालीहरूको महान पर्व बडा दशैंको अवसरमा प्रधानमन्त्री शाहले काभ्रे पलाञ्चोक पुगेर पाँचखाल नगरपालिका स्थित पलाञ्चोक भगवतीको पूजा अर्चना र दर्शन गरेका हुन्। प्रधानमन्त्री पालिन्द्र शाह आफ्ना राजनैतिक सल्लाहकार कुमारबेन र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँगै काभ्रे स्थित प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर पुगेका थिए। प्रधानमन्त्री शाह बडा दशैंको चौथो दिन आज बिहान पलाञ्चोक भगवती मन्दिर पुगेका हुन्। पलाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल नौका वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री शाहको पलाञ्चोक भ्रमणबारे जिल्ला स्थित सुरक्षा निकाय समेत पूर्व जानकारी गराइएको थिएन। प्रधानमन्त्री शाहसँग सुरक्षाकर्मी समेत सिभिल ड्रेसमा रहेको बताइएको छ। पलाञ्चोक भगवतीलाई नेपालका प्रसिद्ध शक्तिपीठ मध्ये एक मानिन्छ। नवरात्र शुरू भएसँगै पलाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि बढ़ने गरेको छ। विशेष गरी नवरात्रका अवसरमा भक्तजनहरूको लेखे उपस्थिति रहने गरेको छ। पलाञ्चोक भगवती मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्र प्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ। धार्मिक र ऐतिहासिक महत्वको सो मन्दिरमा प्रधानमन्त्री शाहले पनि दर्शन गरेका हुन्। सातै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढ़ाउन संघीय सरकारसँग माग गरेका छन्। सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक संरचना र जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका हुन्। कोशी प्रदेशको विराटनगरमा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन 2083ले जारी गरेको कोशी घोषणा 2083मा प्रदेशका अधिकार कानून वित्तीय संहिता र अन्तर प्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउन संघीय सरकारको ध्यानाकर्षण गराइएको छ। घोषणा पत्रमा प्रशासनिक दोहोरोपना अन्त्य गर्न प्रदेशको कार्य जिम्मेवारीसँग सम्बन्धित संघीय कार्य भवन तथा सम्पत्ति प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। यसै बीच समानीकरण अनुदान कटौती नगरी पूर्ण रूपमा हस्तान्तरण गर्न र प्राकृतिक स्रोतबाट प्राप्त राजस्वको न्यायोचित बाँडफाँड गर्न पनि मुख्यमन्त्रीले माग गरेका छन्। साथै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढ़ाउन संघीय सरकारसँग माग गरेका छन्। विभिन्न खुसुमा मुसिएका र सुधार गृहमा परेका बाल बालिकालाई उचित व्यवहार गर्न भन्दै सरकारी वकिलहरूलाई 15 बुँदे निर्देशन जारी गरिएको छ। महान्यायाधि वक्ताको कार्यालयले विभिन्न जिल्लाका सरकारी वकिलले कार्यालय र प्रहरी मार्फत परिपत्र जारी गरेको हो। कार्यालयले उनीहरूलाई पक्राउ गर्दा सादा पोसाकका प्रहरी प्रयोग गर्न नेल र हत्करी नलगाउन तथा परिवार संरक्षकलाई तत्काल खबर गर्न निर्देशन दिएको छ। बागमती प्रदेशका दुईजना कंग्रेस जिल्ला सभापति पहिलो प्रयासमै केन्द्रीय समितिमा पुग्न सफल भएका छन्। कंग्रेसको जिल्ला कार्य समिति नेतृत्व गरिरहेका काभ्रे पलाञ्चोकका तीर्थ लामा र मकवानपुरका बुद्ध लामा एकैपटक पार्टीको केन्द्रीय समितिमा पुग्न सफल भएका हुन्। हालै भएको 15 महाधिवेशनबाट दुवै जिल्ला सभापति केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। कंग्रेसको 15 महाधिवेशनमा आदिवासी जनजाति समूहबाट प्रतिस्पर्धा गरेका तीर्थ र बुद्ध दुवै काभ्री पलाञ्चोकको कंग्रेसका सभापति तीर्थ लामा आदिवासी जनजाति समूहबाट 4857 मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। जनजाति खुलातर्फ 41 उम्मेद्वार बनेकोमा 12 निर्वाचित भएका मध्ये लामाले सर्वाधिक मत प्राप्त गरे। त्यसै मकवानपुर कंग्रेसका सभापति बुद्ध लामा आदिवासी जनजाति खुलातर्फ 1956 मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सो समूहमा 12 पदका लागि 41 प्रतिस्पर्धामा रहेकोमा उनी 8 स्थानमा निर्वाचित भएका हुन्। काकाले भतिजको हत्या गरेका छन्। सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिका तीन घर भएका 18 वर्षीय रोशन पाखरिनको आफ्नै काकाको कुटपिटबाट मृत्यु भएको हो। आपसी विवादका क्रममा काका रूपेश पाखरिनको कुटपिटबाट गम्भीर घाइते भएका रोशनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका 14 कलंकीमा रहेको खसी बजारमा विवादका क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी स्थित सैद मेमोरियल अस्पताल उपचारका क्रममा मृत्यु भएको हो। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले 19 वर्षीय रूपेश पाखरिन सहित 4 पक्राउ गरेको छ। घटना लगतै प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले मुख्य आरोपित रूपेश सहित 4 नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बुधबार बिहान करिब 4-5 समयमा खसी बजारमा काका र भतेजबीच विवाद भएको थियो। हत्याको कारण भने खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दान बहादुर थापाले जानकारी दिएका छन्। नेपाली कंग्रेसको सह महामन्त्रीमा बहादुर सिंह लामा निर्वाचित भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट अत्याधिक मतसहित लामा निर्वाचित भएका हुन्। लामा 3545 मतका साथ सह महामन्त्रीमा निर्वाचित भएका हुन्। सह महामन्त्रीमा निर्वाचित लामा बागमती प्रदेश सरकारको पूर्व मुख्यमन्त्री पनि हुन्। नुवाकोटका लामालाई आफ्नै पार्टीका सांसद इन्द्र बानियाली अविश्वासको प्रस्ताव ल्याएर दलको नेताबाट हटाएका थिए। त्यसपछि नेता लामा कंग्रेसको विशेष महाधिवेशनमा सहभागी भएर गगन थापाको अभियानमा साथ दिएका थिए। जनजाति क्लस्टरबाट लामासँग सह महामन्त्रीमा प्रतिस्पर्धा गरेका ओम बहादुर खर्ती मगरले 1446, तारामान गुरूङले 863, दिलवान पाखरिनले 622 र प्रशान्त मानसिंह मास्केरी 240 मत पाएका छन्। यो वर्षको मनसून नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिएको हो। नेपालमा मनसून बाहिरिने सरदरमिति अक्टोबर 2 भए पनि यो वर्षभरि सरदरमिति भन्दा 12 दिन ढिलो गरी बाहिरिएको छ। मनसूनको बहिर्गमन भइसके पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले सर्वोच्च साधन तथा सबै सरकारवाला निकायहरूमा अनुरोध गरेको छ। हाउस त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड बड़ा दशैं शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्व 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह तबकामा रहेर भूमिका निर्वाह गरिरहनु भएका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक शुभचिन्तक आम दोलाखाली आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु सहित उन्नत जीवनस्तरको कामना गर्दछु। यी चाड़ पर्वहरूले सबैको घरमा खुशियाली उमंग र मुहारमा मुस्कान ल्याउन सकुन् शुभकामना।
3: ओम कृष्ण आचार्य अभियान तथा प्रचार विभाग प्रमुख राष्ट्रिय स्वतन्त्र पार्टी परिवार चरीकोट दोलखा।
0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका वडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत वडा अध्यक्ष गौरी शंकर गाउँपालिका वडा नम्बर 3 परिवार छ्याकु दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चोक गाउँपालिका वडा नम्बर 7 निवासी पुबामा दाजुभाइ तथा दिदी बहिनीहरू कालिन्चोक गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दोलखा।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, राजनीतिकर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
1: विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी, बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाओ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाओ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाओ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार, भेडपुर, दोलखा।

0: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गौरीशंकर गाउँपालिका २ जुगु दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारी निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनु हुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुशियाली छाओस् यही शुभकामना।
0: दावारेन्जी शेर्पा ओडा अध्यक्ष सुभाष केसी ओडा सचिव गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड बड़ा दशैं शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्व 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह तबकामा रहेर भूमिका निर्वाह गरिरहनुभएका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक शुभचिन्तक आम दोलाखाली आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु सहित उन्नत जीवनस्तरको कामना गर्दछु। यी चाड़ पर्वहरूले सबैको घरमा खुशियाली उमंग र मुहारमा मुस्कान ल्याउन सकुन् शुभकामना।
2: ओम कृष्ण आचार्य अभियान तथा प्रचार विभाग प्रमुख राष्ट्रिय स्वतन्त्र पार्टी परिवार चरीकोट दोलखा।

नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार, म लक्ष्मण खड्का, जिरी एफएमको अध्यक्ष, हाम्रो अपडेट अनलाइनको सम्पादक र हाम्रो रेडियोको स्टेशन म्यानेजर। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विनाशकारी भुटेकोसी बाढ़ीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्बत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जगेर्ना गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।

0: हार्दिक मंगलमय शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
2: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
0: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरिकोट चरिख्याङ दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगो सधैं।
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशमी सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् यही शुभकामना।
3: रोहित बुढाथोकी ओडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 परिवार जो

विजयदशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में तोलोखारो रामेछाप जिल्लावासी बुबा आमा दाजुभाई तथा दिदी बहनी एवं देश तथा विदेश में रहने भएका समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त करते सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौं। छिम्पिक जल विद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका किर्नी तुलखा नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाई तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.हाम्रो रेडियो एफएम .org/10p र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। भारत र चीनसहित 10 देशका राजदूतको नाम संसदीय समितिबाट अनुमोदन। प्रधानमन्त्री बालिन्सा आगामी मंगसिर पहिलो साता भारतको औपचारिक भ्रमणमा जाने। दिल्लीमा रहेका गृहमन्त्री गुरूङ र भारतीय विदेश मन्त्री जयशंकर बीच भेट। प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढ़ाउन, साथै प्रदेशका मुख्यमन्त्रीको माग। दशैंको मुखमा काकाद्वारा भतिजको हत्या। काभ्रे पलाञ्चोकमा 10 वटा टिप्पर संचालनमा रोक। र साउदीमाथिको आक्रमण थप तीव्र पार्ने हुथीको चेतावनी।
1: हार्दिक शुभकामना। विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा यस कारिन्चो गाउँपालिका निवासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू राजनीति कर्मी जनप्रतिनिधि पेसा कर्मी शिक्षक बुद्धिजीवी लगायत समस्त दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। अर्जुन प्रसाद शिवकोटी अध्यक्ष, कुलबहादुर बुढाथोकी उपाध्यक्ष एवं कालिङचो गाउँपालिका परिवार दोलाखा।
0: अब समाचार विस्तारमा। विभिन्न तीन देशका लागि प्रस्तावित राजदूत मध्ये 10 जनाको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। आज बसेको संसदीय समितिको बैठकले ती देशका लागि सिफारिश नाम अनुमोदन गरेको हो। भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। समितिले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण शर्मा, अमेरिकाका लागि चिरञ्जंग थापा, जर्मनीका सरो जोशी लगायतको नाम अनुमोदन गरेको छ। यस्तै बैठकले बेलायतका गौरव शमशेर जबराको नाम पनि अनुमोदन गरेको छ। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारलाई संसदीय सुनवाई समितिले अस्वीकृत गरेको छ। समितिको बैठकले गिरीलाई राजदूत नियुक्तिका लागि अनुमोदन गर्न स्वीकार गरेको हो। असत्य गतिको मन्त्री परिषद बैठकले गिरीलाई राजदूतमा सिफारिश गरेको थियो। सुनारमाथि एक महिलामाथि हिंसा गरेको, आर्थिक लेनदेनको उजुरी परेको थियो। प्रधानमन्त्री बालिन शाह आगामी मंगसिर पहिलो साता भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंगसिर पहिलो साता नयाँ दिल्ली पुग्ने गरी भ्रमणको तयारी गरिएको छ। भ्रमणको मितिबारे नेपाल र भारत दुवै पक्षले औपचारिक घोषणा गर्न भने बाँकी छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको विस्तृत कार्यतालिका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने औपचारिक वार्ता र दुई देशबीच हुन सक्ने सम्झौताका विषयमा पनि अझै औपचारिक विवरण सार्वजनिक भएको छैन। भारतीय संचार माध्यमले भने नोभेम्बर 23-25 अर्थात मंगसिर 7-9 गतेसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण हुन सक्ने समाचार प्रकाशित गरेका छन्। प्रधानमन्त्री शाहलाई भारतले गत जुलाईमै औपचारिक भ्रमणको निम्तो दिएको थियो। त्यसपछि दुई देशबीच भ्रमणको मिति र कार्यसूचीका विषयमा छलफल हुँदै आएको थियो। साथै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढ़ाउन संघीय सरकारसँग माग गरेका छन्। सातवटै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक संरचना र जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका हुन्। कोशी प्रदेशको विराटनगरमा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनले जारी गरेको घोषणा पत्रमा प्रदेशका अधिकार कानून वित्तीय संघीयता र अन्तर्प्रदेशीय सहकारीलाई प्रभावकारी बनाउन संघीय सरकारको ध्यान आकर्षण गराइएको छ। घोषणा पत्रमा प्रशासनिक दोहोरोपना अन्त्य गर्न प्रदेशको कार्य जिम्मेवारीसँग सम्बन्धित संघीय कार्य भवन तथा सम्पत्ति प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। यस्तै वित्तीय समानीकरण अनुदान कटौती नगरी पुनरूपमा हस्तान्तरण गर्न र प्राकृतिक स्रोतबाट प्राप्त राजस्वको न्याय बाँडफाँड गर्न पनि मुख्यमन्त्रीहरूले माग गरेका छन्। साथै प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रहरी गठन तथा कर्मचारी समायोजनको काम तत्काल अघि बढ़ाउन संघीय सरकारसँग माग गरेका छन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा यस जिरी नगरपालिका निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त जिरी नगरवासी राजनीतिकर्मी जनप्रतिनिधि पेशाकर्मी शिक्षक बुद्धिजीवी लगायत दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
2: मित्र बहादुर जिरेल नगर प्रमुख कृष्णमाया खड्का बुढाथोकी उप प्रमुख एवं राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत तथा जिरी नगरपालिका परिवार दोलाखा।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
2: तपाई यतिखेर हाम्रो रेडियो र सिडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.in र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। भारत भ्रमणमा रहेका गृहमन्त्री सुदन करुङले भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेट गरेका छन्। गृहमन्त्री स्तरीय बिमस्टेक बैठकमा भाग लिन नयाँ दिल्ली पुगेका गृहमन्त्री करुङले भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गरेका हुन्। आज जयशंकरले गृहमन्त्री करुङलाई भेटेको बारे सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका छन्। भेटवार्ता भए पनि छलफलको विषय भने खुलाइएको छैन। यद्यपि दुई देशबीच क्षेत्रीय सुरक्षा सीमा व्यवस्थापन अन्तर्देशीय अपराध नियन्त्रण तथा विपद पूर्व तयारीमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ। नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको चर्चा चलिरहेका बेला गृहमन्त्रीको भारत भ्रमण भएको हो। गृहमन्त्री सुदन करुङले विदेश मन्त्री जयशंकरसँगको भेटमा नेपालमा हालै आएको बाढ़ी तथा पहिरोपछि भारतीय उपलब्ध गराएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्। बागमती प्रदेशका दुई कांग्रेस जिल्ला सभापति पहिलो प्रयासमै केन्द्रीय समितिमा पुग्न सफल भएका छन्। कांग्रेसको जिल्ला कार्य समिति नेतृत्व गरिरहेका काभ्रेक पलाञ्चोकका तीर्थ लामा र मकवानपुरका बुद्ध लामा एकै पटक पार्टीको केन्द्रीय समितिमा पुग्न सफल भएका हुन्। हालै भएको 15 महाधिवेशनबाट दुवै जिल्ला सभापति केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कंग्रेसको 15 महाधिवेशनमा आदिवासी जनजाति समूहबाट प्रतिस्पर्धा गरेका तीर्थ र बुद्ध दुवैजना विजयी भएका हुन्। काभ्री पलाञ्चोकको कंग्रेसका सभापति तीर्थ लामा आदिवासी जनजाति समूहबाट 4857 मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। जनजाति खुलातर्फ 41 उम्मेद्वार बनेकोमा लामाले सर्वाधिक मत प्राप्त गरेका छन्। यस्तै मकवानपुर कंग्रेसका सभापति बुद्ध लामा आदिवासी जनजाति खुलातर्फ 1956 मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सो समूहमा 12 पदका लागि 41 प्रतिस्पर्धा रहेकोमा उनी 8 स्थानमा निर्वाचित भएका हुन्। 10 मुखमा काठमाडौँमा काकाले भतिजको हत्या गरेका छन्। सिन्धुरीको हरिहरपुरगढ़ी गाउँपालिका 3 घर भएका 18 वर्षीय रोशन पाखरिनको आफ्नै काकाको कुटपिटबाट मृत्यु भएको हो। आपसी विवादका क्रममा काका रूपेश पाखरिनको कोटपेटबाट गम्भीर घाइते भएका रोशनको उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका 14 कलंकीमा रहेको खसी बजारमा विवादका क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकीस्थित सैद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हत्यामा संलग्न भएका आरोपमा प्रहरीले 19 वर्षीय रूपेश पाखरिन सहित 4 पक्राउ गरेको छ। घटना लगतै प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले मुख्य आरोपित रूपेशले 4 नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आज बिहान करिब 4-5 बजेको समयमा खसी बजारमा काका र भतेजबीच विवाद भएको थियो। हत्याको कारण भने खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दान बहादुर थापाले जानकारी दिए। दशैं मिठो। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। दशैं मिठो खाने राम्रो लगाउने र आफन्तसँग भेटघाट गर्ने चाडका रूपमा परिचित छ। सही ढंगले मनाउन नजान्दा र फुर्सदको सदुपयोग गर्न नजान्दा दशैं बोझ पनि बन्न सक्छ। दशैंमा के कस्ता कुरामा ध्यान दिनुपर्दछ त? प्रस्तुत छ एक रिपोर्ट।
1: नेपालमा सबैभन्दा लामो विदा हुने भनेकै दशैंमा हो। खेतीपातीको कामबाट फुर्सद पाएका किसानदेखि मजदूर, कर्मचारी र विद्यार्थी लगायत सबैका लागि यो चाड विशेष हुन्छ। सही ढंगले मनाउन नजान्दा र फुर्सदको सदुपयोग गर्न नजान्दा दशैं बोझ पनि बन्न सक्ने भएकाले यो चाडलाई कसरी विशेष बनाउने भन्ने कुरा चाहिँ हाम्रै हातमा छ। मोबाइलको बढ़दो आधुनिकताले अहिले परिवारका सदस्य सँगै भए पनि सँगै हुन नसकेको स्थिति ल्याइएको छ। त्यसैले यो दशैंको फुर्सदमा मोबाइललाई नभई घर परिवारलाई समय दिनुपर्छ। धेरैले दशैंलाई खाने पिउने र रमाइलो गर्ने पर्वको रूपमा मात्र लिने गरेका छन्। रमाइलो गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्दछ। मासु सँगसँगै धेरैको मदिरा सेवन गर्ने बानी हुन्छ। मासु र मदिरा सँगसँगै खाँदा यसले हानि पुर्याउने गर्दछ। दशैंमा मदिरा नखानाले पनि सुगरयुक्त कोल्ड ड्रिंक लिने गरेको पाइन्छ। घरमा आउने पाहुनालाई सत्कार गर्ने पिय पदार्थ कोक, फ्यान्ट, मदिरा जतिकै स्वास्थ्यको लागि अत्याधिक हानिकारक हुन्छन्। यी पिय पदार्थमा चिनीको मात्रा अत्याधिक हुने हुनाले शरीरलाई असर गर्दछ। त्यसैले यस्ता पिय पदार्थको सेवन गर्नु हुँदैन। हाम्रो समाजमा दशैं भनेकै टन्न मासु खाने चाड भनेर बुझिन्छ। दशैंका नाममा दुई दिनको रमाइलोले जीवनभरका लागि रोग निम्त्याउन सक्छ। त्यसैले रातो मासु धेरै सेवन गर्नु हुँदैन। मासुलाई सकेसम्म उसिनेर वा कम तेल र मर मसला हालेर पकाउनु पर्दछ। बोसो कम भएको ताजा र स्वस्थकर मासु राम्ररी पकाएर मात्र खानु पर्दछ। दशैंका बेला नियमित खानुपर्ने औषधिको एउटा मात्र छुटाउँदा पनि शरीरमा ठूलो असर पुर्याउँछ। त्यसैले दीर्घ रोगीहरूले औषधि आफूसँगै लिएर हिँड्नु पर्दछ। औषधि वा स्वास्थ्य बारे केही इमर्जेन्सी परे डाक्टरको परामर्श लिनु पर्दछ। दशैंमा घर परिवारको सबैजनासँग फेट हुने र यही बेला सबैजना सँगसँगै बस्न पाइने हुँदा परिवारसँग आफ्ना कुरा शेयर गर्नुपर्दछ। परिवारका सदस्यसँगै धेरै समय बिताउने तथा आमा बुबाका कुरा सुन्ने गर्नुपर्दछ भने दशैंमा पनि अरू बेला जस्तो मोबाइलमा रुमलिएर बस्ने गर्नु हुँदैन। आमा बुबाले केही औषधि खाइरहेको भएमा ती औषधि र त्यसको मात्रा बारे जानकारी लिनुपर्छ। परिवारका सदस्यसँगै मन्दिर जाने, साथीभाइ भेट्ने तथा उनीहरूसँग बाल्यकालका कुरा गर्दा पनि मन आनन्दित हुन्छ भने त्यसले शरीरमा सकारात्मक शक्ति संचार हुनुका साथै स्वस्थ रहन मदत गर्दछ। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट।
2: चौबीसजना कोरियन नागरिक नेपालबाट निष्कासित भएका छन्। नेपालमा शंकास्पद रूपमा बसेको भन्दै चौबीसजना कोरियन नागरिकलाई अध्यागमन विभागले निष्कासन गरेको हो। चौबीसजना दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरी प्रस्थान गरेको मितिले 3 वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ। उनीहरूलाई अध्यागमन कानून बमोजिम जनही 50,000 रूपियाँका दरले जरिवाना गरी आज निष्कासन गर्ने निर्णय भएको हो। आचरण संदिग्ध देखिएको भिसाको उद्देश्य विपरीत कार्य गरेको पाइएपछि उनीहरूलाई भिसा अवधि बाँकी हुँदै नेपालबाट निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ। नेपालीहरूको महान चाड़ बड़ा दशैंको अवसरमा काभ्रे पलाञ्चोक जिल्लाभर टिप्पर संचालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्य काभ्रेले असोज 31 देखि कार्तिक 9 गतेसम्म जिल्लाभर टिप्पर संचालनमा रोक लगाएको हो। स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिप्पर संचालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको छ। काभ्रे पलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार टिप्पर संचालनमा रोक लगाएको जानकारी दिए। दशैंको समयमा बीपी लोकमार्ग, रनिको लोकमार्ग र अन्य सहायक मार्गहरूमा सवारी साधनको चाप बढ़ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण, यात्रुवाहक सवारी साधनका आवागमन सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको हो। यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल तथा तेल संयन्त्रहरूमाथिको आक्रमणलाई थप तीव्र पार्ने चेतावनी दिएका छन्। उनीहरूले तेल उत्पादक कम्पनीको मुख्य कार्यालयमा लगातार दोस्रो दिन हमला गरिएको बताएका छन्। इरानको समर्थन प्राप्त होथी समूहले साउदीको पूर्वी शहर याद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र रियादको एक तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक मिसाइल, क्रूज मिसाइल तथा ड्रोन मार्फत आक्रमण गरिएको जनाएको छ। साउदी अरेबियामाथि पछिल्लो एक साता यता होथी विद्रोहीका आक्रमणहरू बढ़दै गएका छन्। गत शनिबार रियाद विमानस्थलमा भएको आक्रमणमा 13 जनाको ज्यान गएको थियो। खाड़ी क्षेत्रमा अमेरिका र इरान बीचको तनावका कारण पुनः भड़किएको यमन युद्धमा साउदी अरेबियाले यमन सरकारलाई सहयोग पुर्याउँदै आएको छ। त्यसको बदला स्वरूप साउदीमा आक्रमण गरिएको हुथी समूहको दावी छ। आक्रमण थप तीव्र पार्ने हुथी विद्रोहीको चेतावनी सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: आफे होइन ए पाडे सोर्टी कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
5: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त होइन?
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छन् नि। सकिगयो नि।
5: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपेमा
7: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
9: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
10: नमस्कार, म लक्ष्मण खड्का, जीडी एफएमको अध्यक्ष, हाम्रो अपडेट अनलाइनको सम्पादक र हाम्रो रेडियोको स्टेशन म्यानेजर। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विनाशकारी भुटेकोशी बाढ़ीले मुलुकमा निकै ठूलो जनधनको क्षति गरेका बेला हामीले विजया दशमी, दीपावली, नेपाल सम्वत, छठ पर्वहरू मनाउन गइरहेका छौं। यो अवस्थामा हामी जहाँ जुन अवस्थामा छौं, हामीले आफ्नो गच्छे अनुसारले हाम्रा चाडपर्वहरू मनाऊ, हाम्रा पर्वहरूको सांस्कृतिक पक्षको जगेर्ना गरौं। यहाँहरू सबैलाई धेरै धेरै शुभकामना।
11: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।

0: विजयदशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चो गाउँपालिका वडा नम्बर 7 निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कालिन्चो गाउँपालिका वासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दुलखा।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, राजनीतिकर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
1: विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका २ जुन

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चो गाउँपालिका वडा नम्बर 7 निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कालिन्चो गाउँपालिका वासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दुलखा।

0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिका वासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर सिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका दुई

0: नेपालीहरूको मानचार विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा

0: हार्दिक मंगलमय शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभ चिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा

0: विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में तोलोखारो रामेश्वर जिलावासी बुबा आमा दाजुभाई तथा दीदी बहनी एवं देश तथा विदेश में रहने भएका समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त करते सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौ। खिम्ती जल विद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका किर्नी तुलोखा
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
2: स्पेसएक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेसएक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेरिके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अरामकोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेपास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षा भन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास स्वास्थ्य सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाई छ। इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्ष अमित शाहसँग के कुरा भए भनी सोधेका छौं।
4: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा शान्ति सुरक्षा बर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटै के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरूको चाहिँ एकअर्कासँग लिंक हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरा गरि नै राखेका छौं र त्यो गर्दाखेरि चाहिँ एकअर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बर्डर एरियामा चाहिँ कहिलेकाहीँ त्यही तत्त्वहरूले ओपन बर्डरको फाइदा लिएर चाहिँ बर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्। त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ र त्यसमा चाहिँ हामीले के कसरी सकिन्छ एकअर्काले सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
5: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई जग्गा त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकार प्रतिको उनीहरूको बुझाई, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
4: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन, जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा, उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल
5: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भयो?
4: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौं, उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सक्नेछ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
5: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
6: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ, करिब 5000 मिटरकै आसपासमा भएको हिम क्षेत्र, पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानीको मात्रा चाहिँ तत्कालिकमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। रसुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्रियान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
7: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
6: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
7: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
6: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए, आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
7: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
6: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकी तर्फ चाहिँ यो 2-3 एपिसोडमा बाढी आयो, पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब 1-1 घण्टाको अन्तरालमा 3 बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
7: बाढीको भावको तीव्रता चाहिँ भोटेकोशी भन्दा कति कम थियो?
6: औसत गति चाहिँ निकाले हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत तारुघाटसम्मको गति देखिन्छ। अब यता भोटेकोशी तर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो, अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
5: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छनृ जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरद मितिभन्दा ढिलो गरी असार पाँच गते भित्रिएको मनसुनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28मा बाहिरिएको हो। समग्रमा यो वर्षको मनसुन कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
8: समग्रमा नर्मल जस्तै देखिएको छ देशभरिको, अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी देखिया।
5: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
8: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने, कोशी प्रदेशको पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
5: यो वर्ष ढिलो गरी भित्रिएको मनसुन बाहिर पनि लगभग 12 दिन ढिलो बाहिरियो सर्द र मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
8: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सर्दर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो मनसुनको रेनफलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दशैं अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलि लामोसम्म नै बसेकै देखिया।
5: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
8: सरकार चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो, कुनै अब बंगालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
5: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
2: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किव क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोनसन भन्छन्, रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सैटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपेली संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
10: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
11: बलियो ताजाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
9: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
11: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
10: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
9: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
10: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
9: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
4: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
3: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
4: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
3: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
4: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844-067-014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844-46-53-36।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
7: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
7: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
8: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

पुराण त्यान माहिक्य मा सादर निमंत्रणा नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण पितृमोक्ष सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924909, 9844994913, 9841699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कथै बरी लैलै, कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगो नि
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
1: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपीमा।